0: सम्बत जुलाई 20 तारिक सन् 2026 श्री साके 1948 नेपाल सम्बत 1146 रौद्र नामको सम्बसरह सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमा अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको षष्ठी तिथि बिहानमा 7:12 त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा हस्ता रातिमा 11:16 त्यसपछि चित्र नक्षत्र लाग्नेछ। विष्कुम्भादी योगमा शिव 44:57 त्यसपछि सिद्धि योग लाग्नेछ। कर्णमा गह्र अहोरात्र रहनेछ। आनन्दादी योगमा आज वज्र योग रहनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा कन्या राशिमा रहनेछन्। आजको दिन मान 34:1 अर्थात 13:39 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:20 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:58 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 11:13 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 10:50 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आजको दिन व्यवस्थित रहनेछ। कामकाजमा साना विवरणले ठूलो महत्व राख्नेछ। सहकर्मीको सहयोगले जिम्मेवारी सजिलै पूरा हुनेछ। खर्चमा नियन्त्रण राख्न सके बचत बढ्नेछ। पारिवारिक कुराकानीले मन हलुका बनाउनेछ। स्वास्थ्यमा खानपानमा ध्यान दिनु राम्रो हुनेछ। अधुरा काम पूरा गर्ने अवसर पनि पाउनुहुनेछ। धैर्यता राख्दा निर्णय सही दिशामा जानेछ। यात्रा गर्दा समय व्यवस्थापन गर्न आवश्यक रहनेछ। समग्रमा आजको दिन उपयोगी र फलदायी रहने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले व्यवहारिक सोच बढ्नेछ। काममा स्पष्ट योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। आर्थिक लेनदेन गर्दा कागजात जाँच गर्नु राम्रो हुनेछ। परिवारको सल्लाह निकै उपयोगी हुनेछ। स्वास्थ्यमा नियमितता कायम राख्नुपर्नेछ भने सानो मेहनतले राम्रो नतिजा दिनेछ। पुराना समस्या समाधानतर्फ जाने देखिन्छ। मित्रसँगको भेटले सकारात्मक ऊर्जा दिनेछ भने भावनामा भन्दा तथ्यमा भरोसा गर्नु निकै राम्रो हुनेछ। तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले भविष्यको योजना स्पष्ट हुनेछ। काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ। बोल्नु अघि निकै विचार गर्दा फाइदा हुनेछ। लेखन र अध्ययनमा राम्रो प्रगति हुनेछ भने आर्थिक पक्ष सामान्य तर सुरक्षित रहनेछ। परिवारमा जिम्मेवारी बढ्ने देखिएको छ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले समयमै विश्राम लिनु आवश्यक हुनेछ। आजको दिन उपयोगी रहेकाले नयाँ योजना बनाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले भावना नियन्त्रणमा रहनेछ। काममा अनुशासनले सफलता दिलाउनेछ। राशि काम व्यवस्थित रूपमा अघि बढ्नेछ। खर्च घटाउने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ भने परिवारको साथले विश्वास बढ्नेछ। स्वास्थ्यमा पेट सम्बन्धी कुरामा ध्यान दिनुहोला। सानो प्रयासले प्रशंसा पाउने सम्भावना रहेको छ भने पुराना सम्झौतामा प्रगति हुनेछ। धैर्यता राख्दा तनाव कम हुनुका साथै दिन सामान्य र सन्तुलित रहने देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले काममा व्यवहारिकता बढ्नेछ। नेतृत्व भन्दा व्यवस्थापन महत्वपूर्ण हुनेछ। आजको दिनमा खर्च र आमदानीको हिसाब मिलाउनका लागि सहकर्मीको सुझाव निकै उपयोगी हुनेछ। परिवारमा जिम्मेवारी बढ्नेछ भने स्वास्थ्यमा उपचारको व्यवस्था मिलाउनु राम्रो हुनेछ। अहंकार भन्दा सहयोगले काम बढ्ने देखिएको छ। साना कुरामा ध्यान दिँदा सफलता मिल्नेछ। तर निर्णय गर्दा हतारमा नगर्नुहोला। आज मेहनतको उचित फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ। कामकाजमा स्पष्टता र गति आउनेछ भने योजना अनुसार काम अघि बढ्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहने र स्वास्थ्यमा ऊर्जा महसुस हुनेछ। परिवारसँगको सम्बन्ध मधुर रहनाले पुराना अधुरा काम टुङ्गिनेछन्। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर पनि आउनेछ। कामको विवरणमा ध्यान दिनु फाइदाजनक हुनेछ। आज सबैभन्दा राम्रो उपलब्धि हासिल गर्ने दिन रहेको छ। आज जे काम गर्दा पनि महत्वपूर्ण लाभ हासिल गर्न सक्नुहुनेछ। सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले सोच गहिरो हुनेछ। काममा एक्लै खट्नुभन्दा समूहमा गर्दा छिटो र राम्रो हुनेछ। आर्थिक निर्णय सोच विचार गरेर मात्रै गर्नुहोला। परिवारको अपेक्षा पूरा गर्ने मौका मिल्नेछ। मानसिक शान्ति कायम रहनेछ। स्वास्थ्य सन्तुलित राख्न ध्यान र योगले सहयोग पुर्याउनेछ। पुराना गल्तीबाट सिक्ने समय आएको छ भने मित्रको सल्लाह काम लाग्नेछ। दिनको उत्तरार्धमा सहजता बढ्ने र दिन सन्तुलित रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आजको चन्द्रमाको प्रभावले व्यावहारिक दृष्टिकोण बढ्नेछ। काममा गुप्य योजना सफल हुनेछ भने आर्थिक पक्ष सुधारतर्फ जानेछ। परिवारमा विश्वासको वातावरण बन्नेछ भने स्वास्थ्य समस्या हटेर जानेछ। सानो चिन्ता भए पनि समाधान गर्न सक्नुहुनेछ। धैर्यले काम गर्दा निकै लाभ हुनेछ भने सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। भावनालाई नियन्त्रणमा राख्दा आजको दिन स्थिर र सकारात्मक रहने देखिएको छ। अब नवौ राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज दैनिक काम र कार्यालयको जिम्मेवारी बढ्नेछ। काममा अनुशासन कायम राख्न आवश्यक देखिन्छ। आर्थिक हिसाब किताब मिलाउने समय आउनेछ। परिवारको अपेक्षा पूरा गर्न प्रयास गर्नुपर्ने दिन रहेको छ। स्वास्थ्यमा थकान कम गर्न विश्राममा ध्यान दिनुहोला। विगतका योजना अनुसार काम गर्दा निकै राम्रो सफलता मिल्नेछ। आज अनावश्यक बहसबाट टाढा रहनुहोला। अनुभवबाट सिक्ने अवसर मिल्नुका साथै आजको दिन व्यवहारिक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले मेहनत निकै फलदायी रहनेछ। काममा निरन्तरता कायम रहनेछ भने आर्थिक बचतमा ध्यान जानेछ। परिवारसँगको सम्बन्ध सुदृढ हुनुका साथै स्वास्थ्य सन्तुलित रहनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुन सक्ने र साना कामले ठूलो सन्तुष्टि दिनेछ। आज समय व्यवस्थापन सफल हुनुका साथै भविष्यका लागि योजना बनाउन सक्नुहुनेछ। आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज काममा नयाँ तरिका अपनाउन सकिनेछ। आर्थिक पक्ष स्थिर रहनेछ भने परिवारमा संवाद बढ्नेछ। स्वास्थ्यमा नियमित व्यायाम निकै लाभदायक हुनेछ। सहकर्मीको सहयोगले काम सजिलो हुनेछ। यात्रामा साना बाधा अडचन आए पनि सावधान रहनुहोला। धैर्यताले परिणाम राम्रो बनाउनेछ भने ज्ञान र सिप बढाउने अवसर रहेको छ। आज सिकाइ र सुधारको दिन रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले पारिवारिक सम्बन्धमा स्पष्टता आउनेछ। काममा अरूको सहयोग आवश्यक पर्नेछ। आर्थिक निर्णय निकै सावधानीपूर्वक गर्नुहोला। तपाईँले परिवारको भावनालाई सम्मान गर्नुहोला। स्वास्थ्यतर्फ आराममा ध्यान दिनुहोला। सानो चिन्ताले ठूलो असर गर्ने भएकाले सतर्क रहनुहोला। काममा योजना बनाएर अघि बढ्दा निकै राम्रो हुनेछ, फाइदा हुनेछ। साथीहरूको विश्वास बढाउने काम गर्नु नै उपयुक्त हुनेछ। आजको दिनको अन्त्यतिर सहजता महसुस भए पनि काममा सन्तुलन खोज्ने दिन भएको छ। राशिफलबारे जानकारी सँगै बलागु आजको साइज साइज विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा कन्या राशिमा रहनेछन्, त्यसैले दक्षिण भाग अन्य दिशाको यात्रा नगर्नुहोला। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभवेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभवेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्दा परिक्रमा गरी आजको शुभवेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बिलार्था शुभ लाभादी बेला बिहानमा 5:15 छ 6:58 अमृत बिला रहनेछ। अमृत बिला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न सकेका र थापिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:58 8:42 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:42 10:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:25 मध्याहमा 12:09 रोग बेला रहनेछ। मध्याहमा 12:09 दिनमा 1:52 उद्योग बेला रहनेछ। दिनमा 1:52 3:35 चर बेला रहनेछ। दिनमा 3:35 5:19 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ भने दिनमा 5:19 साँझमा 7:02 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 7:02 8:19 काल बेला रहनेछ। साँझमा 8:19 9:36 शुभ बेला रहनेछ। राति 9:36 10:52 रोग बेला रहनेछ। राति 10:52 12:09 उद्योग बेला रहनेछ। राति 12:09 1:26 सर बेला रहनेछ। राति 1:26 2:42 लाभ बेला रहनेछ। राति 2:42 3:59 अमृत बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि काल बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुका लाग्छ सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
7: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
7: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
8: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
9: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
8: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदान।

0: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनेर आएको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै न भनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा दुई नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924.
3: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
4: अन्तर्राष्ट्रिय आदिवासीको हुन् भन्ने पाँचवटा क्राइटेरिया भने
5: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
6: भाषा, कला, साहित्य र राजनीति,
7: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
8: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
9: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
3: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
10: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
11: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद गरिनुपर्छ।
12: Studio Time.

दलका 3300 मिसिल पुनः प्राप्ति, चर्को कर र ट्राफिक जरिमाना फिर्ता लिने युवा संघको माग, गाँजा सेवन गरी डुंगा चलाउने 3 जना प्रहरीको नियन्त्रणमा, बेलायती विद्यार्थीको खाजा खर्चबाट कालिका माविमा खाने पानी ट्याङ्की निर्माण शुरू, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन, लोकतन्त्र समावेशिता र नागरिक अधिकारमा संस्था नहुने कांग्रेस सभापति गगन थापाको जिकिर, साउनभित्र राष्ट्रिय भेला गर्ने कांग्रेसको नियमित महाधिवेशन पछि दर समूहको घोषणा, सरकारले आफ्नो स्वार्थ अनुसार कानून बनाउन खोजेको एमाले महासचिव शंकर पोखरेलको बनाए, गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने 47,000 घटे, भारतमा बाढ़ी र पहिरोमा परि 19 जनाको मृत्यु, अमरनाथ यात्रा स्थगित, र विश्वकप फुटबलको उपाधि स्पेनको पोल्टामा साबिक विजेता अर्जेन्टिना स्तब्ध। पोखरा महानगरपालिका 15 र 17 को बीच भागमा सेती नदीमा चट्टान सहितको ठूलो पहिरो खस्ता नदीको बहाव अवरूद्ध भई करिब 50 मिटर गहिरो जलाशय बनेपछि सम्भावित विपद जोखिम बढ़ेको छ। घटनापछि पोखरा महानगरपालिका जिल्ला प्रशासन कार्यालय कास्के सुरक्षा निकाय तथा प्राविधिक टोली उच्च सतर्कताका साथ जोखिम न्यूनीकरणमा जुटेका छन्। पोखरा महानगरपालिकाले नदीको पानी थुनिएर जलाशय बनेकाले कुनै पनि बेला थुनिएको भाग 81 खुल्न सक्ने वा जलाशय वरपरका जमीन भासिन सक्ने जोखिम रहेको भन्दै रातो पैरा, महतगौड़ा, लामा तारा, दोबिल्ला लगायत सेती नदी किनारका बस्तीका स्थानीयलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महानगरले अफवाहमा विश्वास नगरी आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। महानगरका कार्यवाहक प्रमुख मंजुदेवी गुरूङले थुनिएको नदीलाई पुनः प्राकृतिक बहावमा फर्काउने प्रयास भइरहेको बताउँदै सम्बन्धित निकाय प्राविधिक विज्ञ तथा सरकारवालासँग समन्वय गरेर जोखिम न्यूनीकरणका उपाय अघि बढ़ाइएको जानकारी दिनुभयो। उता जिल्ला प्रशासन कार्यालय कास्कीले पनि घटनालाई गम्भीर रूपमा लिँदै पोखरा महानगरपालिका र सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरालाई विस्तृत प्राविधिक अध्ययन गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्लाधिकारीद्वारा जारी पत्र अनुसार जिल्ला सुरक्षा समितिको बैठकले पहिरोबाट नदीको बहावमा परेको तत्कालीन प्रभाव, जोखिम क्षेत्रको पहिचान, दीर्घकालीन असर, रोकथामका उपाय तथा भविष्यमा अप्नाउनु पर्ने रणनीति सहितको विशेष अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रशासनले अध्ययन प्रतिवेदनका आधारमा आवश्यक कार्यान्वयन गर्ने तथा त्यसको निरन्तर अनुगमन फलोअप गर्ने जनाएको छ। घटनास्थलमा कार्यवाहक प्रमुख मंजू देवी गुरूङ, कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्राविधिक विज्ञ तथा सरकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको मूल्यांकन गरेका छन्। प्राविधिक रूपमा नदीको बहाव खुलाउने उपायको खोजी भइरहेको र सम्भावित क्षति न्यूनीकरणका लागि सबै निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको प्रशासनले जनाएको छ। स्थानीयवासीलाई नदी किनार तथा जोखिममुक्त क्षेत्रमा अनावश्यक आवाजावत नगर्न र कुनै असामान्य अवस्था देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। गत भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका 6126 थान मिसिल मध्ये 3307 मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1989 थान मिसिल पुनः प्राप्ति भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपराजिस्ट्रार नीलप्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्की जिल्ला अदालतका 76, तनहुँ जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। उहाँले मिसिन पूर्ण प्राप्त हुने क्रम जारी रहेकाले संख्यामा केही घटबढ़ हुने सक्यो बताउनुभयो। पुनरावेदनका लागि सर्वोच्च पठाइएका मुद्दाका मिसिल सर्वोच्च अदालतमै जलेको कारण नष्ट भएका उच्च अदालतमा मिसिलले संख्या थप नबढ़ने देखिएको उपराजिस्ट्रार पनेरूले बताउनुभयो। आगजनीमा परि नष्ट भएका मिसिल प्राप्तिका लागि सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका अनुसार मिसिल पुनः प्राप्त गरिएको हो। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा

0: मतहरूमा आगजनी हुँदा मुद्दाका मिसिल सहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए। राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिले संघीय सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको चर्को कर तत्काल फिर्ता लिन माग गरेको छ। आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा संघले नागरिकमाथि आर्थिक भार थप्ने कर तथा यातायात क्षेत्रमा बढ़ाइएको जरिवाना फिर्ता गर्न सरकारसँग आग्रह गरेको छ। प्रदेश अध्यक्ष रोशन तामाङले बिजुली, शिक्षा, स्वास्थ्य, राइट सेयरिङ, सम्पत्ति तथा पुँजीगत लाभ कर हटाउनु पर्ने बताउनुभयो। बीमा अभिकर्ताको आमदानीमा लगाएको 20% करले रोजगारी प्रभावित भएको उहाँको भनाइ छ। युवा संघले यातायात क्षेत्रको तर्को जरिवानालाई ट्राफिक आतंकको संज्ञा दिँदै यसको पुनरावलोकन गर्न माग गरेको छ। वर्षायाममा वैकल्पिक व्यवस्था बिनै सुकुम्बासीलाई विस्थापित नगर्न, होल्डिङ सेन्टरमा हुने अमानवीय व्यवहार रोक्न तथा नागरिक अधिकारको सम्मान गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ। विगतमा राजनीतिक प्रतिशोधका आधारमा गरिएको गिरफ्तारीको विरोध गर्दै एमाले नेतामाथि लक्षित गतिविधि निरंकुश भएको आरोप लगाइएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाउँदै सच्याएर माफी माग्न र वित्तीय गाड़ी आयातमा भएको भनिएको कर छलीबारे संसदीय छानबिन गर्न माग गरिएको छ। सामाजिक सञ्जालमा फैलिने भ्रामक प्रचार नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरिएको छ। यसैबीच युवा संघ गण्डकीको प्रथम बैठकले संगठनको जिम्मेवारी हेरफेर गर्दै महेश अरियाललाई युथ फोर्स विभाग प्रमुखको जिम्मेवारी दिएको छ। बैठकले जिल्ला र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्ने, युवा पलायन र बेरोजगारी विरूद्ध अभियान चलाउने, विपद व्यवस्थापन, रक्तदान, वृक्षारोपण तथा भ्रष्टाचार र मंगी विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। लागू औषध सेवन गरी फेवातालमा डुंगा चलाउने तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार बिहान बाराई घाट क्षेत्रमा गरेको विशेष चेक जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकारीमा बिहान चेक जाँच गरिएको थियो। फेवातालमा चल्ने 32 जना डुंगा चालकको मापसे र लापसे परीक्षण गर्दा 3 जनाले गाँजा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। डुंगा चालकले मादक पदार्थ तथा लागू औषध सेवन गरी डुंगा चलाएको सूचनाका आधारमा प्रहरीले यो कदम चालेको हो। पक्राउ परेका चालकहरूलाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। प्रहरीले तालमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न र पर्यटकको सुरक्षा सुनिश्चित गर्न यस्तो चेक जाँचलाई निरन्तर दिने बताएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भट्टराईले बताउनुभएको छ। नेपाल नेत्रज्योति संघ हिमालयन आँखा अस्पताल लेकर्णकी र कर्णाली प्रदेशमा आँखा स्वास्थ्य सेवा विस्तार गर्न वार्षिक कार्ययोजना गोष्ठी गरेको छ। पोखरामा आयोजित यो गोष्ठीमा चालू वर्षका लागि रणनीति र कार्ययोजना तयार गरेको छ। यसमा दुवै प्रदेशमा आँखा अस्पताल र आँखा उपचार केन्द्रका प्रतिनिधिहरू सहभागी भए। गोष्ठीमा नेत्र विशेषज्ञ र सरकारवालाहरू र सेवाको बोझ बढ़ाउने विषयमा गहन छलफल गरेका छन्। उनीहरूले गत वर्षका उपलब्धि र प्राप्तिका विस्तृत समीक्षा समेत गरेका छन्। समुदाय स्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा पुर्याउन रणनीतिक योजना बनाएको छ। सेवाको प्रभावकारिता बढ़ाउन सहभागीहरू आए आफ्नो अनुभव प्रदान गरे। उनीहरूले आगामी वर्षका लागि ठोस कार्ययोजना तर्जुमा गरेका छन्। नेपाल नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्दले कार्यक्रममा आफ्नो धारणा राखे। उनले आँखा स्वास्थ्य सेवालाई नागरिकत्व घर दैलोसम्म पुर्याउनु पर्नेमा जोड़ दिए। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति दिलबहादुर छेत्रीले पनि सम्बोधन गरे। कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले सेवा विस्तारका चुनौती र समाधानका उपायबारे चर्चा गरे। गोष्ठीका अध्यक्षता वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले गरेका थिए। यस अवसरमा संघका विभिन्न निकायका प्रतिनिधि र सरकारवालाको सक्रिय सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाले गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान सहित उन्नत जातको बिउ बिजन प्रदान गरेको छ। आर्थिक वर्ष 81-22 19 वडामा 550 गोरूलाई रू 10,000 दरले रू 55 लाख प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तीनै किसानलाई लसित गरी उन्नत जातको बिउ बिजन वितरण गरिएको छ। किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरू पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडेरियाले बताउनुभयो। गोरू पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रविधिमा पनि केही कमी आएको छ। महानगरले सबैभन्दा बढ़ी वडा नम्बर 21 84, वडा नम्बर 16 84, वडा नम्बर 24 62, वडा नम्बर 23 51, वडा नम्बर 20 48, वडा नम्बर 22 28, वडा नम्बर 18 31, वडा नम्बर 28 32, वडा नम्बर 31 38, वडा नम्बर 33 29, वडा नम्बर 13 12, वडा नम्बर 19 8, वडा नम्बर 27 6, वडा नम्बर 26 5, वडा नम्बर 25 3, वडा नम्बर 32 11 र वडा नम्बर 6 2 र वडा नम्बर 15 1 गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो। कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन हुनुभएको छ। संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो। नवगठित कार्य समितिको उपाध्यक्षमा कृष्ण प्रसाद मणि लामिछाने, सचिवमा भीमा अधिकारी, सहसचिवमा दिपेन्द्र शर्मा र कोषाध्यक्षमा विमला पहाड़ी रहेका छन्। यसैगरी सदस्यहरूमा राजेन्द्र बहादुर जीसी, तिलबहादुर भुजेल, मित्रलाल बस, सिमिलसिना शिवराज तिमिलसिना, गोपीलाल मणि लामिछाने र ऋषिकेश बराल रहेका छन्। लेखा संयोजकमा भने घनश्याम लामिछाने चयन भएका छन्। साधन सभाको पोखरा 27 वडा क्षेत्र पुनः कुमार गौरूङले उद्घाटन गर्नुभयो। उहाँले आफूहरू निर्वाचित भएपछि लेखनाथ जन्मस्थल विकासका लागि सक्दो काम गरिरहेको बताउनुभयो। जनप्रतिनिधिको हिसाबले लेखनाथ जन्मस्थल विकासका लागि योगदान दिने सम्पूर्ण प्रति उहाँले धन्यवाद ज्ञापन गर्दै नयाँ कार्य समितिलाई पनि पूर्ण साथ सहयोग रहने बताउनुभयो। लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेलको अवस्थामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछानेले करिब 10 वर्ष आफूले नेतृत्व गर्दाको अनुभव प्रस्तुत गर्नुभयो। संस्था औपचारिक रूपमा दर्ता भएर अधिवेशनको क्रममा रहँदा खुशी लागेको उहाँले बताउनुभयो। लेखनाथ साहित्यिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफूहरूले खल्तीबाटै रकम खर्च गरेर पनि कार्यक्रमहरू अगाडि बढ़ाउँदै सबैको सहयोगले नै संस्था यहाँसम्म ल्याएको बताउनुभयो। लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले लेखनाथसँग सम्बन्धित समाचारहरूले सधैं प्राथमिकता पाएको र अझै कलम चलाइरहने बताउनुभयो। कार्यक्रममा टिकट घर निर्माण गरिदिने संस्था लेखनाथ उद्योगवादी संघ, निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछाने र लायन्स क्लब अफ कैलाश चौतारी पोखरालाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा लेखनाथ उद्योगवादी संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोला, नेपाल रेडक्रस सोसाइटी अर्गौं उपशाखाका सभापति बोधराज लामिछाने, लक्ष्मी आधार शाखा प्रधानाध्यापक सैभमणि भण्डारी, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा संघ संस्थाका गतिविधिहरूले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन सचिव भीममोहन अधिकारीले गरेका थिए। पोखरा महानगरपालिका 33 कालिकामा बेलायती विद्यार्थीहरूको सहयोगमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ। बेलायतको मेलमेश्वरी विद्यालयका 23 विद्यार्थीले आफ्नो खाना खर्च बचाएर संकलन गरेको रकमबाट विद्यालयमा 10,000 लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुने भएको बोलाएको हो। साउन 3 गते आपू भन्ज्याङमा आयोजित कार्यक्रममा पोखरा 33 वडा रामचन्द्र अधिकारीले ट्याङ्कीको शिलान्यास गरे। लायन्स क्लब पोखरा शीतल चौतारीको समन्वयमा निर्माण हुन लागेको उक्त परियोजनाले विद्यालयको वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ। कार्यक्रममा वडाक्ष अधिकारीले विकेट र विकट र पिछड़िएको क्षेत्रमा रहेको विद्यालयका लागि बेलायती विद्यार्थीले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुने बताउनुभयो। उहाँले सहयोगी विद्यार्थी तथा समन्वयकर्ता लायन्स क्लबप्रति आभार व्यक्त गर्नुभयो। परियोजनाका निर्देशक सोनम स्वाङ पोलका अनुसार विद्यार्थीहरूले 2,25,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइएका छन्। उनीहरूले आर्थिक सहयोग मात्र नभई 4 दिनसम्म विद्यालयमै श्रमदान समेत गरिनेछन्। स्वाङ पोले यस वर्षको विद्यालय स्तरीय खानेपानी परियोजना अन्तर्गत यो पहिलो आयोजना भएको जानकारी दिँदै हालसम्म 57 विद्यालयमा यस्ता खानेपानी योजना सम्पन्न भइसकेको र अन्य विद्यालयमा पनि क्रमशः विस्तार गरिने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर केसीले सरकारी निकायबाट हुनुपर्ने सहयोग विदेशी विद्यार्थी मार्फत प्राप्त भएको भन्दै आभार व्यक्त गर्नुभयो। विद्यालयकी प्रधानाध्यापक बालकुमार थापा मगरले खानेपानी अभाव हट्ने भएपछि विद्यार्थी र विद्यालय समुदाय उत्साहित भएको बताउनुभयो। लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर तीर्थ श्रेष्ठले आवश्यकता भएका ठाउँमा लायन्स क्लब निरन्तर पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लायन्स क्लब पोखरा अन्नपूर्णका पूर्वाध्यक्ष तथा डिस्ट्रिक्ट एडभाइजर गणेश छविले सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको वातावरण सुधार्न मदत पुग्ने बताउनुभयो। शिक्षक अभिभावक संघका अध्यक्ष डेबी विश्वकर्माले लायन्स क्लबको सानो प्रयासले स्थानीय समुदायका लागि ठूलो उपलब्धि हासिल भएको बताउँदै गर्ने पनि समाजसेवी मोहन बहादुर थापाले आर्थिक सहयोग र श्रमदान गर्ने बेलायती विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्नुभयो। लायन्स क्लब पोखरा शीतल चौतारीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अवस्थामा सम्पन्न कार्यक्रममा विद्यालय स्थानीय समुदाय र लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पोखरा महानगरपालिका 13 पाटनबेसी स्थित पाटनबेसी टोल विकास संस्थाको 17 वार्षिक साधारण सभा तथा 7 अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रवि बरालको अवस्थामा 15 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भइरहेको छ। नयाँ कार्य समिति वरिष्ठ उपाध्यक्षमा भीम केसी, उपाध्यक्षमा रामचन्द्र बराल, सचिवमा सन्तोष लामिछाने, सहसचिवमा पवित्रा आचार्य गौतम र कोषाध्यक्षमा भीमबहादुर थापा मगर चुनिएका छन्। कार्य समिति सदस्यहरूमा क्याप्टेन मीनबहादुर गुरूङ, सुबेदार भीमबहादुर रामवाड, सोमलाल दाहाल, रुतमान गुरूङ र शान्ति तामाङ चयन भएका छन्। छन्। त्यसै गरी तेजबहादुर सुनार, सीता भुजेल, कल्पना सापुना र प्रतिभा भण्डारी पनि सदस्यमा छानिएका छन्। अधिवेशन सम्पन्न गर्न दामोदर बरालको समक्षमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा शिरोमणि बराल, सुरेन्द्र अधिकारी, नरेन्द्र प्रसाद अधिकारी, सूर्यनाथ बराल, शिव भट्टराई र शोभाकान्त सिग्देल सदस्य थिए। अधिवेशनको उद्घाटन गर्दै पोखरा तेह्रका वडाध्यक्ष किरण बरालले टोलको विकासमा वडा कार्यालय सधैँ साथमा रहने बताउनुभयो। उहाँले पाटनमै शिव उद्देश्य भवन निर्माणको योजना अघि सार्दा केहीले अवरोध गर्न खोजेको स्मरण गराउनुभयो। सो अवसरमा 91 लाख रूपियाँ लागतमा निर्माण भएको बहुद्देश्य भवनको आय व्यय प्रतिवेदन सार्वजनिक गरियो। निर्माण समितिका अध्यक्ष भीम केसी र कोषाध्यक्ष सावित्री शर्माले भवन निर्माणका लागि 90 लाख रूपियाँ आमदानी भएको जानकारी दिनुभयो। सो भवन यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न सामुदायिक भवन भएको दावी गरिएको छ। विक्रम सम्वत 2062 स्थापना भएको यस टोलमा 250 घरधुरी रहेका छन्। कार्यक्रममा 80 वर्ष पुगेका 10 ज्येष्ठ नागरिकलाई सम्मान गरियो। यस्तै विक्रम सम्वत 2081 कक्षा 12 उत्तीर्ण गरेका टोलका 15 विद्यार्थीलाई पनि पुरस्कृत गरियो। रवि बरालको अवस्थामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य रजनी परियार, पत्रकार श्रीराम सिग्देल, प्रिन्सिपल रवि मोहन बराल र पूर्व अध्यक्ष टिका देवी पाराजुली बरालले शुभकामना दिनुभयो। त्यस्तै सल्लाहकार दामोदर बराल, सावित्री पौडेल बराल, शान्ति तामाङ र प्रकाश सापकोटाले पनि मन्तव्य राखेका थिए। उपाध्यक्ष रामचन्द्र बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पवित्र आचार्यले गौतमले गर्नुभएको थियो। महाकाव्यकार स्वर्गीय जनार्दन शरण त्रिपाठीको 83 औं जन्म जयन्तीको अवसरमा हेम्जा साहित्य प्रतिष्ठान नेपालले स्मृति सभा तथा व्यक्तित्व परिचर्चा कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानको कार्यालय एमएसडी सभाहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माधव शरण वास्तवला, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, संस्थापक सचिव तथा परिकल्पनाकार कोविद शरण उपाध्याय र मधुसूदन त्रिपाठी लगायतले स्वर्गीय त्रिपाठीको साहित्यिक योगदान, व्यक्तित्व र सृजनशीलता बारे चर्चा गरेका थिए। वक्ताहरूले जनार्दन शरण त्रिपाठी नेपाली महाकाव्य साहित्यका विशिष्ट संस्था भएको उल्लेख गर्दै उहाँको मौलिक लेखन शैली, साहित्यप्रतिको समर्पण र सृजनाले नेपाली साहित्यलाई समृद्ध बनाएको बताउनुभयो। उहाँका कृतिहरूको भावी पुस्तालाई साहित्य सृजनातर्फ प्रेरित गर्ने विश्वास पनि उनीहरूको व्यक्त गरेका छन्। कार्यक्रममा स्वर्गीय त्रिपाठीको पुत्र अरुणोत्तम त्रिपाठीले स्मृति कार्यक्रम आयोजना गरेकोमा ध्यानजा साहित्य प्रतिष्ठान नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अवस्थामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सोमनाथ गौतमले गरेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो, अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821277014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहना बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहना साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधन लोकतन्त्रलाई बलियो बनाउने, सुशासन प्रवर्धन गर्ने र संघीयतालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ हुनुपर्ने बताउनु भएको छ। जननायक बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक विचार गोष्ठीमा बोल्दै वहाँले संविधान संशोधनको नाममा लोकतन्त्र, समावेशिता र नागरिकले प्राप्त गरेको मौलिक अधिकारमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो। थापाले 2074 सालको निर्वाचनपछि देखिएको राजनीतिक अस्थिरता, पटक पटक सरकार परिवर्तन हुने अवस्था र चुनाव अघि तथा चुनाव पछिका गठबन्धनका कारण नागरिकमा निर्वाचन प्रणाली र संसदीय व्यवस्थाप्रति असन्तुष्टि बढ़ेको बताउनुभयो। यही अनुभवका आधारमा संविधान संशोधनको बहस शुरू भएको उल्लेख गर्दै उहाँले संशोधनलाई हतार वा राजनीतिक स्वार्थका आधारमा नभई राष्ट्रिय सहमतिका साथ अघि बढ़ाउनु पर्ने बताउनु भएको छ।
10: मौलिक हकका सन्दर्भमा नेपाली नागरिकले प्राप्त गरेको मौलिक हकलाई अब कार्यान्वयन कसरी गर्ने भनेदेखि लिएर जाने, अब त्यसमा हामी पछाडि फर्कन हुँदैन। हामीहरूको गर्दा जस्तो छ नि, होइन, जस्तो अहिले अहिले हामी सुकुम्बासीको विषय उठाउँदै गर्दाखेरि किन हामी संविधानको उल्लङ्घन भयो भनेर भनिरहेका छौँ भने, हाम्रो संविधान संसारका थोरै संविधानहरूमध्ये पर्छ जसले आवासको हकलाई पनि मौलिक हक बनाएको छ, जसले विपन्न दलितहरूलाई एक पटकको लागि जग्गा नभएको दलितलाई जग्गा दिनै पर्छ भनेर राज्यलाई दायित्व सृजना गरेको छ र दलित नेपालीको मौलिक हक सृजना गरेको छ। यो संविधानमा लेखिएको कुरालाई कार्यान्वयन गर्नेतिर हाम्रो जोड हुनुपर्छ। नेपाली कंग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ, नेपाली कंग्रेस सबै जाति भाषा सबैको बराबर हक स्थापित हुनुपर्छ, अझै यसलाई बढाएर लिएर जानुपर्छ भन्ने पक्षमा छ। निर्वाचन प्रणालीका सन्दर्भमा हामीहरू खुला छलफल गर्न तयार छौं, तर समावेशिता, अनकन्डिसनल, निशर्त, त्यसको समावेशी, समानुपातिक, प्रत्येकको कुरालाई सुनिश्चित गर्ने गरिकन जानुपर्छ। मैले यो सुशासनको विषयका सन्दर्भमा केही कुराहरूको उदाहरण दिएर भने, यो कति कुरा संविधानसँग जोडिएको होला त, कति कुरा कानूनसँग जोडिएको होला, कति कुरा अभ्याससँग जोडिएको होला, कति कुरा नेतृत्वसँग जोडिएको होला, कति कुरा तपाईँ हामीसँग जोडिएको होला, यी विषयहरूको सन्दर्भमा पनि हामीले एक ठाउँ राखेर हेर्नुपर्ने हुन्छ। यसको भारी कसलाई बोकाइदिएर हुन्न भने हामीले प्रदेशलाई वा संघीय संरचनालाई बोकाइदिएर हुँदैन। ठिक ढङ्गले फङ्सन भएको छैन म मान्छु, ओभरअल यसको साइज ठुलो छ यो पनि मान्छु, साइज घटाउनुपर्छ। माथि पनि अघि कुरा माथि पनि जम्मा अहिलेको सरकारले यो कुरा ठिक गरेको छ कि जम्मा 16-17 मन्त्री भए मजाले पुग्छ माथि। अब तर त्योसँग मिलाउनु पर्यो नि त, फेरि तल गएर जस्तो अहिले बागमती प्रदेशले पनि कति हिजो अस्ति 8 मात्र मन्त्रालय बनायो होइन, अब यो मन्त्रालयको साइज घटाउँदै जानु पर्यो। अब मन्त्रालयको फेरि चाहिँ एकदम साइज घटाइदियो भनेर मात्र हुँदैन, तलको सेवा प्रवाह प्रभावित हुनु भएन, फेरि कसरी कसरी मिलाउने त्यसलाई पनि हेर्नु पर्यो। त्यसैले यो सबै कुरालाई एक ठाउँमा राखेर हामीले छलफल गर्नुपर्नेछ। त्यसैले यो बेलामा नेपाली कङ्ग्रेस पार्टीको हाम्रो कर्तव्य हो, हाम्रो जिम्मेवारी हो कि हामीहरूले नेपालको सन्दर्भमा हामीहरू डेमोक्रेसीको कुरा तलमाथि हुने कुरामा नेपाली कङ्ग्रेसलाई त्यो स्वीकार्य हुन्न। त्यसको लागि हामी सदनमा सडकमा जहाँ जहाँ लड्नु पर्यो लड्नुपर्ने ठाउँमा लड्छौँ, त्यति ताकत हामी राख्छौँ, त्यति क्षमता हामी राख्छौँ। हामी काङ्ग्रेस पार्टी हो, हाम्रो जिम्मेवारी पनि यो संविधान, यो संविधानको सर्वोच्चता, यो संविधानलाई कहीँ कुनै दुर्घटनामा पर्न नदिने कुरामा पनि सचेत भएर हामीहरू काम गर्छौँ। हामी सरकारसँग कुनै पूर्वाधार राखेर काम गर्दैन। हामीले के कुरा मानेका छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीले 5 वर्षका निम्ति म्यान्डेट पाएको छ, 5 वर्ष उसले सरकार चलाउन पाउनुपर्छ, उसैले चलाउनु। यहाँ हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टीभित्रमा त्यहाँभित्र के हुन्छ, उहाँहरूको घरभित्रको कुरा के, त्यो हाम्रो चासोको विषय भयो। उहाँहरूले स्मुथली गभर्मेन्ट चलाउन पाउनुपर्छ, उहाँले चलाउनुहुन्छ। हामीले बाहिरबाट हेर्ने कुरा के हो भने डेमोक्रेसीको कुरा तलमाथि गर्न पाउनुहुन्न। तपाईँहरूले सरकार चलाउने अधिकार पाउनुभयो, प्रजातन्त्रमाथि खेलवाड गर्ने अधिकार पाउनुभएको होइन, त्यहाँ हामी छौँ, त्यहाँ हामीले हाम्रो जिम्मेवारी हो नि। विधिको शासन तलमाथि गर्न दिने होइन हामी, जहाँ नागरिकको अधिकारका कुराहरू हुन्छन् त्यो नागरिकको अधिकारका कुराहरूमा हामीले प्रश्न उठाउने हो, आलोचना गर्ने हो, सुझाव दिने हो, हामी लड्ने हो, हामी मुद्दाहरू राख्ने, यो संविधानको सर्वोच्चतामा हामीले त्यहाँ उभिएर बस्ने, यो भूमिका हामीले निर्वाह गर्नुपर्ने छ। यो भूमिका निर्वाह गरिरहँदै गर्दा अन्त्यमा मैले आग्रह गर्छु कि हाम्रो अर्को भूमिका छ। अघि मैले सुरुमा भने हामी राष्ट्रिय शक्ति हो, राष्ट्रिय शक्ति भएकोले गर्दा सबैभन्दा काम एन्ड कुल भन्छ कि, सबैभन्दा एकदम धैर्यतापूर्वक सबैको कुरा सुनेर सबैलाई मिलाएर नेपाललाई कुनै अप्ठ्यारोमा पर्न दिनु, दुर्घटनामा पर्न दिनु भनेर सम्हाल्ने जिम्मेवारी हाम्रो हो।
9: अब बाँकी समाचार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले आफ्नो स्वार्थ अनुसार कानून बनाउन र संशोधन गर्न खोजिरहेको आरोप लगाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले चालू आर्थिक वर्षमा 150 भन्दा बढ़ी कानून संशोधन गर्न तयारी भइरहेको विषय सार्वजनिक भएको उल्लेख गर्दै कानून सुधारका नाममा दुरूपयोग हुन सक्ने खतरा रहेको बताउनुभयो। पोखरेलले समयानुकूल कानून निर्माण र संशोधन आवश्यक भए पनि सरकारको नियतमाथि प्रश्न उठाउँदै कानून सुधारका नाममा स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ मुलुकलाई लैजान खोजेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारको कार्य सम्पादनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीले काम बाहेक केही नगर्ने भने पनि देशमा विद्युत आपूर्ति समेत नियमित हुन नसकेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल र भर्चुअल माध्यममा सरकारको प्रचार धेरै भए पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम हुन नसकेको उहाँको भनाइ थियो। लोकप्रिय जनादेशबाट बनेको सरकारले नागरिकलाई अस्वस्थ बनाउनु पर्नेमा उल्टै सन्तास बनाइएको आरोप उहाँले लगाउनुभयो। महासचिव पोखरेलले यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षका रूपमा एमाले संसदभित्र सरकारका गतिविधिमाथि प्रभावकारी खबरदारी गर्ने जनताको मुद्दा सशक्त रूपमा उठाउनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नियमित महाधिवेशन पक्षधर समूहले साउन महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। आइतबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहले पार्टी एकताका लागि पटक पटक प्रयास भए पनि नेतृत्वको एकलौटी कार्यशैलीका कारण सहमति हुन नसकेको बताएका छन्। नेता मीनबहादुर विश्वकर्माले संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस साउन 6 गते काठमाडौँको प्रज्ञा भवनमा मनाइने र सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति स्थान र समय सार्वजनिक गरिने जानकारी दिनुभयो। कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाश मान सिंहको संयुक्तमा आयोजक समिति गठन गरिएको छ। समूहले नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको संघारमा पुर्याएको निष्कर्ष निकालेको छ। सभा उपसभापति विश्वप्रकाश शर्मा मार्फत आएको प्रस्ताव अनुसार 14 महाधिवेशन र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्दै गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, कार्य सम्पादन समिति गठन गर्ने र पहिलो बैठकबाटै 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्न सकिने जानकारी दिनुभयो। समूहले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थापित राजनीतिक दललाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ। साथै बढ़दो महँगी, कालोबजारी, कृत्रिम अभाव, वर्षायाममा उचित विकल्प बिना सुकुम्बासी हटाएको तथा नागरिक अधिकारमाथि धरपकड़ भएको भन्दै सरकारको आलोचना गरिएको छ। बाढ़ी पहिरो र डुबान प्रभावितको तत्काल उद्धार र राहत प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमलराज प्रचण्ड श्रीलंकाको 5 दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। गत असार 31 गते श्रीलंकामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्ड आइतबार स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्। भ्रमणका क्रममा उनले इन्टरनेशनल पीपुल्स एसेम्बलीद्वारा आयोजित ह्याण्ड्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएको परिवर्तन, साम्राज्यवाद र नवउदारवाद चुनौती, दक्षिण एसियाले जनआन्दोलनको अभाव तथा अनुभव तथा 21 शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग पनि उच्च स्तरीय भेटवार्ता गरेको जनाइएको छ। अब आर्थिक समाचार। गत आर्थिक वर्ष 2022-83 7,92,000 बढ़ी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागलाईबाट श्रम स्वीकृति लिएर 7,92,187 वैदेशिक रोजगारीमा गएका छन्, जसमा 6,97,096 पुरूष र 95,091 महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनीको संख्या 47,080 कमी हो। आर्थिक वर्ष 81-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार म्यान पावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ। गत वर्ष म्यान पावरहरूले 2,67,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने 1,28,520 व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए। गत वर्ष जीटूजी मार्फत 8,197 जना गएका थिए। विदेशको समाचार। मनसून जन्य बाढ़ी र पहिरोका कारण भारतमा आइतबार कम्तीमा 19 जनाको मृत्यु भएको छ। उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 र भारतीय नियन्त्रित जम्मू काश्मीरमा 11 जनाले ज्यान गुमाएको भारतीय संचार माध्यमले जनाएको छ। नागाल्याण्डको मोन जिल्लामा बाढ़ी र पहिरोले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासनका अनुसार हालसम्म 4 जनाको शव फेला परेको छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी छ। घटनामा कम्तीमा 15 जना घाइते भएका छन्। जम्मू काश्मीरको रजौरी क्षेत्रमा आएको आकस्मिक बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएको छ। मुख्यमन्त्री ओमार अब्दुल्लाले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जनाएका छन्। भारतीय सेनाले 5 बालबालिका सहित 11 जनाको उद्धार गरेको छ। भारत मौसम विभागले जम्मू काश्मीरमा आगामी 2 दिन अत्याधिक वर्षाको चेतावनी दिएको छ। प्रतिकूल मौसमका कारण अमरनाथ यात्रा र विष्णु देवी मन्दिरको तीर्थयात्रा पनि अस्थायी रूपमा स्थगित गरिएको छ। मौसममा सुधार आएर मार्ग सुरक्षित भएपछि मात्र यात्रा पुनः सञ्चालन गरिने अधिकारीहरूले बताएका छन्। भारतमा हरेक वर्ष मनसूनका बेला बाढ़ी र पहिरोको कारण ठूलो जनधनको क्षति हुने गरेको छ। खेलकुदको समाचार। फिफा विश्वकप 2026 उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यूयोर्क जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले साबित अर्जेन्टिना अतिरिक्त समयमा 1-0 हराउँदै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएको हो। निर्धारित 90 मिनटमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलभर स्पेनले बलमाथि राम्रो नियन्त्रण राख्दै लगातार आक्रमण गर्ने भने अर्जेन्टिनाले काउन्टर आक्रमणबाट अवसर खोज्यो। दुवै टोलीले केही राम्रो मौका पाए पनि गोल रक्षक र रक्षा पंक्तिको उत्कृष्ट प्रदर्शनका कारण खेल गोल रहित बराबरीमा सकियो। त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 106 मिनटमा फेरान टोरेसले स्पेनका लागि निर्णायक गोल गरे। निको विलियम्सको उत्कृष्ट पासलाई उनले सहज रूपमा गोलमा परिणत गर्दै स्पेनलाई 1-0 अग्रता दिलाए। गोलपछि अर्जेन्टिनाले बराबरीका लागि अन्तिमसम्म संघर्ष गर्यो। कप्तान लियोनल मेस्सी सहित टोलीका खेलाड़ीले लगातार आक्रमण गरे पनि स्पेनको रक्षा पंक्ति र गोलरक्षकले सबै प्रयास विफल पारिदिए। रेफ्रीले अन्तिम सिटी बजाएसँगै स्पेनका खेलाड़ी र समर्थक खुसियालीमा डुबेका थिए। मैदानमा उत्सव मनाइयो भने अर्जेन्टिनाका खेलाड़ी निराश देखिए। खेलको अन्तिम समयमा केही बेर तनाव पनि देखिएको थियो। अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो परेडेस र स्पेनका खेलाड़ी बीच सामान्य धकेलाधकेल भएपछि रेफ्रीले स्थिति नियन्त्रणमा लिएको थियो। यस चीजसँगै स्पेन सन् 2010 पछि पहिलो पटक तथा समग्रमा दोस्रो विश्वकप उपाधि जितेको छ। यता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरो रह्यो। फाइनलमा व्यक्तिगत रूपमा धेरै चम्किन नसके पनि स्पेनका युवा स्टार लामिन यामालले 19 वर्षको उमेरमै

नेपाली च्याम्पियन सँगै विश्व च्याम्पियन बन्ने दुर्लभ उपलब्धि हासिल गरेका छन्। यही सँगै विश्व फुटबलले नयाँ च्याम्पियन पाएको छ। धैर्य, अनुशासन र उत्कृष्ट टोलीगत प्रदर्शनका साथ स्पेन फेरि एकपटक विश्व फुटबलको शिखरमा पुगेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापी रेखा सरदर स्थान मण्डलको उत्तरतर्फ अवस्थित छ। यति बेला देशभर अधिकांश भूभागमा बादल लागेको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा छ। सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन ट्याङसित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा सेती नदी थुनियो, जोखिम न्यूनीकरणमा कास्की प्रशासन र पोखरा नगर सक्रिय। काण्डकीका 3 अदालतमा जलेका 3,300 मिसल पुनः प्रभावी। चरको कर ट्राफिक जरिमाना फिर्ता लिने युवा संघकोमा गाना सेवन गरी डुङ्गा चलाउने 3 प्रहरीको नियन्त्रणमा। पेराजी विद्यार्थीको खाजा खर्चबाट कालिका माविमा खाने पानी ट्याङ्की निर्माण शुरू। लोकतन्त्र, समावेशता र नागरिक अधिकारमा संस्था नहुने काँग्रेस सभापति गगन थापाको जिकिर। साउनभित्र राष्ट्रिय भेला गर्ने काँग्रेसको नियमित महाधिवेशन पक्षधर सम्मुख घोषणा। गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने 47,000 घटे। भारतमा बढी र पहिरोको प्रभाव परि 19 मृत्यु। अमरनाथ यात्रा स्थगित। र विश्वकप फुटबलको पाली स्पेनको पल्टमा सावि विजय अर्जेन्टिना स्तब्ध। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबरसँग लाउनुहुन्छ। हामीसँग सफलताको पाइलामा केही सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17B, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
14: फोन नम्बर 061-57-915।
16: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
17: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
16: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: सफलता, सफलता।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न

को चिनारी के हो? दियो को चिनारी कस्तो हुन्छ? जसले उज्यालो दियोस्, जसले प्रकाश दियोस्, जसले उज्यालो पारोस्, जसले उज्यालो दिदैन त्यो दियोको के काम? कसले कति दिन राख्ला र त्यस्तो दियोलाई आफ्नो घरमा जसले उज्यालो दिँदैन? जुन भाँडोमा पुवाल छ कसले कति दिन त्यो भाँडोलाई आफ्नो घरमा राख्छ र जुन गाग्रो फुटेको छ त्यसलाई कसले कति दिन राख्छ र त्यसको मूल्याङ्कन त यस कुराले हुन्छ कि दियोले उज्यालो दियोस्। दियो छ राम्रो कुरो हो, तर यदि त्यो दियोले उज्यालो दिँदैन भने त्यो दियो के कामको? मानिसको चिनारी के हो? मानिसको मूल्य के हो? उसले दियोले झैं उज्यालो दिन सक्छ। उसको हृदयभित्र शान्ति छ। जुन मानिसभित्र शान्ति छ त्यो मानिस सबैभन्दा सुन्दर छ। ऊ हेर्दा सबैभन्दा राम्रो देखिन्छ। उसको कुरा सुन्दा राम्रो लाग्छ। उसको सङ्गत सबैभन्दा उत्तम लाग्छ। किन? जस्तो यदि कुनै दियो छ र त्यहाँ उज्यालो छ भने जसलाई उज्यालो चाहिन्छ तिनीहरू सबै त्यो दियोको नजिकै आएर आफै बस्न थाल्दछन्। त्यसकारण यो मानिसको मूल्याङ्कन हो। जसको हृदयको दियो बलेन त्यो आयो र गयो।

जुन यो शरीरमा धरतीको पदार्थ छ त्यो त धरतीमै मिसिनेछ। जुन यो शरीरमा पानी छ त्यो पानीमै मिसिनेछ। केही बचेन, सबै खतम। दियोको साथमा पनि यही हुन्छ। दियो पनि त्यस्तै हो। एउटा एकदमै भव्य दियो छ र त्यो बलिरहेको छ भने त्यसले कैयौं मानिसहरूको जीवन बचाउन सक्छ। जति बेला बिजुली थिएन त्यति बेला समुद्रमा दियो बाल्ने गर्दथे ताकि टाढा टाढाबाट आउने जहाज राति पनि देखियोस्, किनकि त्यो दियो बलिरहेको छ र त्यो चट्टान हो, त्यहाँ जानु हुँदैन। त्यो दियोको कारण, त्यो सानो बत्तीको कारण कैयौं मानिसहरूको जीवन बच्यो। त्यो दियोको चिनारीले गर्दा भएको हो।

जब कुनै दियो बलिरहेको हुन्छ तब के हुन्छ? त्यो दियोमा बत्ती हालिन्छ। यदि त्यो बत्तीमा आगो सल्कियो भने के हुन्छ? त्यो बल्नेछ। र त्यो दियोमा के हाल्दछन्? त्यस दियोमा के हाल्दछन् भने तेल वा घिउ। जहिलेसम्म त्यो दियोमा तेल छ नि, बत्ती बल्दैन, तेल बलिरहन्छ। र जब त्यो तेल सिद्धिन्छ अनि के हुन्छ? बत्ती खरानी बन्छ। त्यस कारण बत्ती बलिरहेको होइन, तेल बलिरहेको हो। मानिसका साथ पनि यस्तै हुन्छ। यो शरीर भयो माटोको एउटा भाग, र जुन हाम्रो चेतना छ त्यो बत्ती समान छ। जहिलेसम्म हाम्रो हृदयमा त्यो हर्षरूपी तेल छ, जहिलेसम्म हृदयमा कृपाको आभास हुन्छ, जबसम्म यो हृदयमा विश्वास हुन्छ, त्यति बेलासम्म यो उज्यालो भइरहन्छ। तर जुन दिन त्यो तेल सकिन्छ, त्यो दिन बत्ती छ, त्यो बल्नेछ, त्यसपछि

जहिलेसम्म यो दियोमा तेल छ त्यसबाट उज्यालो भइरहेको छ, जहिले त्यो तेल सिधिनेछ अनि बिस्तारै त्यो ज्वाला समाप्त हुनेछ। जुन बत्ती दियोमा छ त्यसलाई कतै घमण्ड भयो भने, मेरो कारणले उज्यालो भएको छ भन्यो भने त्यो उसको भूल हो। जुन रुईको बत्ती काटिएको छ यदि त्यो साँच्चै नै बल्न थाल्यो भने त्यो त 5 मिनट पनि बल्दैन, के बलिरहेको छ त? वास्तवमा घिउ वा त्यो तेल हो जुन बलिरहेको छ। बत्तीले त्यसलाई सिचिरहेको छ, केवल सिचिरहेको छ। मैन बत्तीमा जुन डोरो हालिएको हुन्छ नि धागो, यदि त्यसलाई घमण्ड आयो भने म बलिरहेको छु भने कति मिनट बल्न सक्छ र? त्यो मैन बत्तीमा जुन मैन छ नि त्यो बलिरहेको छ। त्यसै प्रकार मानिसले जे जति गर्दछ, जे जति आजसम्म गरेको छ, त्यो यस कारण गरेको छ किनकि यो श्वास रूपी जुन तेल छ, श्वास रूपी जुन घिउ छ, त्यो बलिरहेको छ। प्रेम रावत।

जुन कुरा मैले भनिरहेको छु यो साँच्चै भन्छु, तपाईको जीवन परिवर्तन हुनेछ। जुन प्रश्नहरू थिए तपाईको जीवनमा ती उत्तरहरूमा परिणत हुनेछन्। जुन दुविधाहरू छन् ती सकिने छन्। त यस्तो के कुरा छ जसलाई बुझेपछि मानिसको जीवनमा यत्रो परिवर्तन हुन्छ? छ कुरा, र यो कुरा धर्मको होइन। म यहाँ कुनै धर्मलाई फैलाउनको लागि आएको होइन। यो कुरा हो तपाईको आफ्नो कुरा, किनकि तपाईले पाउनु भएको छ मानिसको शरीर, र किनकि तपाईले मानिसको शरीर पाउनु भएको छ यसको अर्थ के हो? के प्राप्त गर्न सकिन्छ यो शरीर भएर, यो जीवनबाट? यदि मानिसले यसलाई बुझ्न सक्यो त्यसपछि त उसको बाटो सफा छ।

0: म एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ।
1: यो साथ प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ। तपाईँको साथको लागि

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा।
6: हेलो,
7: हजुर सन्चै, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
10: फोन नम्बर 061-5587-915।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
13: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
13: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98 5 60 28 104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला, फोन नम्बर 0163571430, 98565043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
14: आयो है मासु, ताजा ताजा मासु दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60। दोस्ती टु मिट सप मिट सप टु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
6: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
7: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसरी नभनेर के गर्नु त?
6: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बरबनाउनै पर्दैन नि।
8: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75 694, 98191 24 8 24।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
1: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811562983 9855552855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
13: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न श्रमिष्ट काठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँको अस्ति त केही चिन्तै हुँदैन
15: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: हाम्रो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित र समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशात्मक रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। हामी कार्यक्रम समय सन्दर्भमा सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ यो श्रावण महिनाको सोमबार। श्रावण महिनाको सोमबारको विशेष महत्व रहेको छ। श्रावण देवताहरूका पनि देवता महा

0: देव अर्थात शिवलाई मनपर्ने महिना जताततै हरियाली भरिने समय भएकाले प्रकृतिमा रमाउने महिना पनि हो। मुख्य खेतीपाती सकेर सफा सुग्गर बन्ने महिना पनि हो। आध्यात्मिक रूपले यसको अत्यन्त महत्व रहेको छ। महिनाहरूमा सबैभन्दा उत्तम महिनाको साथै हिन्दूहरूका अधिकांश चाडपर्वहरू यसै महिनाबाट शुरू हुने भएकाले पनि यो महिनाको विशेष महत्व रहेको छ। हुन पनि यस महिनामा पूजा पाठ गर्नाले धेरै गुणा बढ़ी फल प्राप्त हुन्छ भन्ने जनविश्वास पनि रहेको छ र शिवजीको महिना भनेर हामीले यो महिनालाई बुझ्ने गर्छौं। यो महिना भगवान शिवको प्रिय महिना मानिन्छ र यस समयमा शिवको पूजा आराधना गर्नुको विशेष महत्व रहेको छ। पौराणिक कथा अनुसार यसै महिनामा देवी पार्वतीले कठोर तपस्या गरेर शिवलाई पति रूपमा प्राप्त गर्नुभएको थियो। श्रावण महिनामा विशेष गरी सोमबारको दिन शिवको पूजा आराधना गर्ने चलन छ। यस समयमा भक्तहरू व्रत बस्ने, शिवलिंगमा जलाभिषेक गर्ने, रूद्राभिषेक गर्ने र विभिन्न मन्त्रहरूको जप गर्ने गर्नुहुन्छ। यस्ता आराधनाले भक्तहरूले शिवको कृपा प्राप्त गर्ने जनविश्वास रहेको छ। शिव पुराण अनुसार श्रावण महिनामा शिवलाई विभिन्न द्रव्यहरूले अभिषेक गर्दा फरक फरक फल प्राप्त हुन्छ। जस्तै दूधले अभिषेक गर्दा पुत्र प्राप्ति, धृतले वंशवृद्धि र सक्करा युक्त दूधले बुद्धि निर्मलता प्राप्त हुने मानिन्छ। त्यसै गरी विभिन्न फूलहरूले पूजा गर्दा पनि फरक फरक फल प्राप्त हुने जनविश्वास रहेको छ। श्रावण महिना अझ विशेष गरेर पोखरामा बोलबम यात्रा हुने गरेको धेरै लामो समय भइसकेको छ। यो वर्ष 25 वर्ष हामी मनाइरहेका छौं। केदारेश्वर महादेव मणि सेवा आश्रमको आयोजनामा बोलबम समिति नै बनाएर बोलबम यात्रा हामी गर्ने गर्छौं। गाईघाटदेखि केदारेश्वरसम्म त्यहाँबाट स्नान गरेर गंगाको जल ल्याएर केदारेश्वरमा जलार्पण गर्ने परम्परा विगत 25 वर्षदेखि चल्दै आएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। केदारेश्वर महादेव मणि जहाँ केदारेश्वर मन्दिर रहनु भएको छ त्यहाँको विशेष महत्व रहेको छ। हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ, त्यहाँ लामो समय सेवा गर्नुभएका व्यक्तित्व, त्यहीका स्थानीय बासिन्दा हुनुहुन्छ, सामाजिक धार्मिक व्यक्तित्व श्री बुद्धिनाथ अधिकारीसँग आज हामी केदारेश्वर महादेव मन्दिरको इतिहास र बोलबम यात्राको इतिहासको विषयमा हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ केदारेश्वर महादेव मन्दिर सेवा आश्रमका संस्थापक सदस्य हुनुहुन्छ, त्यति बेला केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समिति थियो, अहिले केदारेश्वर महादेव मणि सेवा आश्रमको रूपमा अगाडि बढ़ेको छ। यस संस्थामा संस्थापक सदस्य भएर पूर्व कोषाध्यक्ष भएर सेवा प्रदान गरिसक्नु भएको छ भने अहिले यस मन्दिरका सल्लाहकार हुनुहुन्छ आदरणीय बुद्धिनाथ अधिकारी बुवा, उहाँसँगको कुराकानी लिएर आएका छौं। बुवा, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर हजुर, त त्यहीको स्थानीय बासिन्दा हुनुहुन्छ
1: होइन?
0: यो मन्दिरको केदारेश्वर महादेव मणि मन्दिरको इतिहास बताइदिनुहोस् न बुवा।
1: यो हामीहरू सानै छँदाखेरि चाहिँ त्यहाँ मन्दिरमा जान्थ्यौं, फलफूलहरू चाहिँको बगैँचा थियो, आँप कटहरहरू भयो, बेलाम्ती भयो, चिउरीहरू भयो, चिउरी यस्तै चाहिँ अनेक चाहिँ प्रकारका चाहिँ त्यहाँ उहरू थिए, जमुना अरू विभिन्न किसिमका हुन्थ्यो। हामी चाहिँ त्यहाँ फलफूल खान जान्थ्यौँ अनि त्यहाँ चाहिँ एउटा बाबाजी हुनुहुन्थ्यो चाहिँ आनन्दगिरी बाबाजीको, उहाँको परिवारसहित त्यही मन्दिरको पूर्वपट्टि साइडमा त्यहाँ उहाँहरू बस्ने चाहिँ कुटी थियो, उहाँहरू त्यहाँ बस्नुहुन्थ्यो। हामीहरू चाहिँ सानै 10-12 वर्षको बेलामा चाहिँ अब त्यसपछि त पढ्नतिर यताउता लाग्यो, त्यता उति गइएन, त्यही पनि चाहिँ हामी चाहिँ 12-15 वर्षसम्म जतिमा चाहिँ त्यतै जाने, कहिले जाने, सधैँ त जाने कुरा भएन, कहिले जाने, सबै हुन्थ्यो त्यहाँ वरिपरि हराभरा एकदम राम्रो चाहिँ थियो। वरिपरि चाहिँ पश्चिमपट्टिको साइडतिर चाहिँ खरबारी पनि थियो, त्यहाँ करिबरि त्यहाँ 10 रो पनि जग्गा चाहिँ जति त्यो मन्दिर एरियाको मन्दिरकै उसमा थियो। अनि त्यसको लागि चाहिँ फेरि चाहिँ त्यसको व्यवस्था चाहिँ उसले हाम्रो शंकरानन्द स्वामीले चाहिँ गरेको भन्ने चाहिँ त्यहाँ कुरा बुढाहरूबाट पनि त्यही थाहा भएको थियो। भनेपछि त्यसलाई त्यसलाई चाहिँ सञ्चालन गर्न सजिलोस् भनेर त्यसको गुठीको रूपमा चाहिँ अहिलेको पोखरा सत्रमा चाहिँ करिब 10 रोपनी जति जग्गा चाहिँ खेत थियो, ती सबै चाहिँ थियो। त्यसैले चाहिँ उनीहरूको परिवारहरू त्यहाँ पूजासु आचार पनि हुन्थ्यो। अम्सी पूर्णिमामा उहाँ चाहिँ हामीहरू घरमा आउनुहुन्थ्यो, माग्न आउनुहुन्थ्यो। त्यो बेला चाहिँ आमाहरूले भात पकाउनुभन्दा पहिला चाहिँ हरेक प्राय घरमा चाहिँ एक मुठी चामल झिकेर छुट्याएर राख्ने चलन थियो। त्यो चाहिँ एउटा बाँसको डुम्रा हुन्थ्यो, त्यो बेला त धेरै बाँसको डुम्रामा राखिदिने, अनि त्यो उहाँहरू आउँदा अम्सी पूर्णिमा आउँदा त्यो चाहिँ लिएर जानुहुन्थ्यो। त्यसरी चाहिँ यसरी यो चल्दै आएको थियो। अनि पछि चाहिँ यो चाहिँ 31-32 सालतिर चाहिँ त्यहाँ नापी आयो, नापी आएपछि चाहिँ त्यहाँ अब मुखियासँग मिले अथवा कसो गरे हो जम्मै चाहिँ त्यो जग्गाहरू चाहिँ गिरीकै नाममा बनाउनु भएको छ। आनन्द गिरीकै नाममा चाहिँ परिवारकै नाममा जम्मै खेत त्यहाँको भएको जग्गा जम्मै बनाएका छन्। त्यसमा चाहिँ करिब करिब 8 आना जति जग्गा त्यो मन्दिरले नै चर्चेको, ट्याक्क त्यही मन्दिरलाई 8 आना चाहिँ छोडेर अरू जम्मै चाहिँ व्यक्तिगत नाममा चाहिँ आनन्दगिरीको परिवारको नाममा उनीहरूले बनाएछन्। त्यसमा चाहिँ उति चाहिँ त्यहाँको छानीहरू पनि बुढाहरू चाहिँ ले पनि उति चाहिँ अब पूजा गरे उति त्यो बेला त्यति महत्व पनि उति हुँदो रहेछ। त्यो के दर्ता भयो के भयो केही थाहै भएन। अनि पछि चाहिँ जब चाहिँ 35-36 सालतिर चाहिँ त्यहाँ जग्गा अधिग्रहण भयो सरकारले, यो नगर विकास योजनाले चाहिँ जग्गा त्यो एरिया पुरै चाहिँ हाम्रो चाहिँ बाटामुनिको चाहिँ त्यो 300-400 रोपनी जग्गा चाहिँ यतातिर वसुन्धरा पार्क र यतापट्टिको कोमोगानी पार्क अहिले जो छ त्यो सबै अधिग्रहणमा गयो। त्यो जाँदाखेरि त्यसको चाहिँ जुन मुआब्जा आएको थियो त्यो मुआब्जाहरू चाहिँ अब हामी व्यक्तिगतको नाममा भएका मान्छेहरू हामीले आफ्नो आफ्नो नामको चाहिँ हामीले लियौँ। बाबाजीले पनि त्यो उहाँको नाममा भएको हुनाले उहीँले पाउनुभयो। अनि त्यसपछि चाहिँ उहाँले त्यो पैसा पाएपछि त्यहाँ बस्ने कुरो नै भएन। उहाँ चाहिँ अन्यत्र चाहिँ गएर डेरा गरेर अब उता सर्नुभयो अर्खा। अनि त्यसपछि पूजा आँचा पनि त्यहाँ हुन छोड्यो। त्यो जंगल जस्तो भएर चाहिँ केही वर्ष चाहिँ करिब करिब 45-46 सालसम्म त्यो जंगल जस्तै भएर त्यहाँ रह्यो। मान्छेहरू पनि उति त्यो बेला चाहिँ सबै कामै काम हुन्थ्यो, सबै चाहिँ खेतीपातीमा लाग्ने यताउता लाग्ने यस्तो पूजा आँचा भन्ने कुरो चाहिँ प्राय चाहिँ कमै हुन्थ्यो। अनि त्यसको नाले त्यो चाहिँ जंगल जस्तै भएर रहेको थियो। अनि 46-47 सालतिर चाहिँ हामीले चाहिँ त्यहाँ हामीहरू केही मान्छेहरू भानुभक्त सुन्दा हामीहरू म भए यस्तै वरिपरिका सबै साथीहरू मान्छेहरूलाई चाहिँ बुढाहरू पनि अरूलाई पनि बोलाएर होइन त्यो मन्दिरलाई त केही गर्नु पर्यो, अब अलिकति सरसफाइ गरौँ, त्यहाँ अलिकति पूजा उजा गर्ने चाहिँ चलन पनि गरौँ, यहाँ अब तिजको बेलामा पनि यसो चाहिँ पूजा गर्ने चलन गर्न खोजेका छन् महिलाहरूले चाहिँ त्यो गर्नु पर्यो भन्ने चाहिँ त्यो भावना आयो। त्यसपछि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ अलिअलि सरसफाइ गरियो। त्यसपछि चाहिँ ती जहाँ चाहिँ महिलाहरूले सुरु गर्न लाग्यो यसको पूजा। अनि त्यसपछि चाहिँ हाम्रो एउटा चाहिँ भाउजू पर्नुहुन्थ्यो भरत र रामजीकी आमा खिन्तीमाया अधिकारीले चाहिँ त्यो देखेर चाहिँ एउटा सानो सेड चाहिँ ढलान पिलर हालेर ढलान एउटा सानो सेड बनाइदिनु भयो। अनि त्यसको साथसाथै फेरि चाहिँ हाम्रो केदार पारी यो चाहिँ तिनीहरूको आमाको स्मृतिमा पनि फेरि चाहिँ त्यहाँ एउटा चाहिँ मेघनाथ र केदार पारीकी आमाको स्मृतिमा पनि एउटा साइडमै त्यहीँ जोडिएर चाहिँ दुईटा चाहिँ हुँदाखेरि अलिकति चाहिँ बस्नलाई चाहिँ महिलाहरूलाई पनि यसो पूजा गर्न केही सुविधा हुने छाँडको चाहिँ भयो। त्यसपछि चाहिँ मान्छेलाई बिस्तारै ल पूजा गर्ने गर्ने अब यसलाई चाहिँ विकास गर्दै लैजाउँ भन्ने चाहिँ भावना हुँदै आयो। त्यसपछि चाहिँ हामीले चाहिँ 50 सालपछि चाहिँ सुननाथ अधिकारीको अध्यक्षतामा उहाँलाई समिति गठन गऱ्यौँ र त्यसलाई सुरुवात गर्ने अनि चाहिँ यताउता कुराहरू गर्नलाई यो अब यसलाई कसरी विकास गर्ने हो कसरी गर्ने के गर्ने भन्ने कुरा भयो। त्यसैमा गर्दै गर्दै जाँदाखेरि चाहिँ अनि त्यसपछि विकास गर्नु पऱ्यो भने नगर योजनासँग चाहिँ अब जम्मा जग्गा त हामीसँग 8 आना मात्रै थियो। 8 आना त जम्मा पुरा मन्दिरको सानो चाहिँ एरियालाई मात्रै चाहिँ मन्दिरलाई मात्रै टुक्रुक्क थियो। अब कुनै केही गराउन त वरिपरि हलहरू बनाउन मन्दिरहरू विस्तार गर्न त यो पाञ्चायन मन्दिर बनाउने ओर्ने कुरालाई त भएन। अनि त्यसपछि चाहिँ नगर योजनासँग गएर अनुरोध गरियो हामीलाई त्यहाँ मन्दिरको लागि चाहिँ जग्गा चाहिँ उपलब्ध गराइदिनु पर्यो। भनेर कुरा गर्दा चार रोपनी जग्गा त्यही वरिपरि मन्दिर परिसरमै चाहिँ चार रोपनी जग्गा चाहिँ नगरीजनाबाट उपयोग गर्न पाइयो। त्यसपछि हामीले चाहिँ 56 सालतिर त्यहाँ श्रीमद् भागवत सप्ताह एवं श्री कृष्ण झुला कार्यक्रम चाहिँ कार्यक्रम गरियो, जसको लीला गौतमको अध्यक्षतामा वाचन शिरोमणि पम नारायण पोखरेलको वाचन उहाँले गर्नुभयो र त्यहाँ हामीले सम्पन्न गरियो। त्यसबाट हामीलाई केही आर्थिक चाहिँ केही संकलन हुनुभयो, त्यसबाट उत्साह भयो। अनि पछि त्यही बेला चाहिँ नारायण पोखरेलसँग अनुरोध गरियो, अब यो पैसा अहिले त यति जति हुन आयो गुरु, अब यसलाई चाहिँ अलिकति विकास गर्नलाई चाहिँ अर्को साल पनि हामीले चाहिँ एउटा योजना गर्छौँ, हजुर आएर प्रवचन गरिदिनु पर्यो भन्ने कुरामा उहाँले सहस्र शुक्रा स्वीकार गर्नुभयो। त्यही अनुसार हामीले 2057 सालमा फेरि देवी भागवत श्रीमद् देवी भागवत चाहिँ शुरू गराइयो उयो साउन महिनामा। त्यसपछि चाहिँ त्यो बेला हामीलाई चाहिँ आर्थिक सहयोग पनि धेरै प्राप्त भयो, मान्छेहरूले पनि अरूहरू चाहिँ सहयोगहरू मन्दिरहरू बनाउने ओर्ने कुरामाहरू पनि हामी गर्छौँ यताउता गर्छौँ भन्ने कुरा गर्दा चाहिँ श्रद्धालुहरूबाट उत्साह बढ्न गयो। त्यसबाट हामीलाई आर्थिक संकलन भएपछि हामीले चाहिँ ती मन्दिरहरू चाहिँ बनाउँदै गयौँ र अहिलेको स्थितिमा चाहिँ जुन छ त्यो चाहिँ अहिले चाहिँ त्यही त्यसैको प्रारम्भमा देखुँदै त्यही आर्थिक सहयोग नारायण पोखरेलकै सक्रियताले भनौँ कि उहाँको चाहिँ सहयोगले चाहिँ हामीले चाहिँ त्यो गराउन सकेका छौँ। त्यसपछि यो 2061 सालमा चाहिँ यो बोलबम कार्यक्रम यो विधिवत परमहंस स्वामी श्री 1008 स्वामी आत्मानन्द गिरी महाराजको प्रमुख आतिथ्यमा हामीले चाहिँ त्यसलाई विधिवत रूपमा चाहिँ 2061 सालमा चाहिँ बोलबम कार्यक्रम सुरु गरियो। त्यसको सक्रियतामा चाहिँ हाम्रो चाहिँ त्यो बोलबम कार्यक्रम गर्नलाई शंकर खहालज्यूको धेरै सक्रियता छ, उहाँको सक्रियतामा चाहिँ यो हुँदै आएको छ र अहिले पनि उहाँकै सक्रियतामा चाहिँ यो काम चाहिँ हुँदैछ र अहिलेसम्म भव्य रूपमा उहाँको सरनामा यो बोलबम कार्यक्रम भएको छ र यो अहिले चाहिँ नेपालकै एउटा प्रमुख एउटा चाहिँ प्रख्यात ठाउँ जस्तै भएर आएको छ। यसमा चाहिँ बोलबम कार्यक्रम भनेपछि पोखरामा चाहिँ केदारेश्वर जाने हो भन्ने कुरा सबमा चाहिँ एकदम छाप परिसकेको छ, यो यसले एकदम ठूलो विकास गरेको छ। अहिलेसम्म सबैबाट सहयोग भएको छ यसमा चाहिँ बोलबम कार्यक्रममा, अहिले पनि हामी भव्य रूपमा मनाउँदैछौँ। त्यस्तै 2061 सालसम्म हाम्रो सूर्यनाथ अधिकारी स्वर्गीय सूर्यनाथ अधिकारी जी अध्यक्षतामा चाहिँ केदारेश्वर मणि संरक्षण समिति रहँदै आएकोमा त्यसपछि चाहिँ 51 सालपछि चाहिँ केदारेश्वर महादेव मणि सेवा आश्रमको रूपमा चाहिँ पीठाधी श्री स्वामी चिद्धन चैतन्य डाक्टर लेखनाथ आचार्य रहँदै आउनुभएको छ र उहाँ आएपछि त्यहाँ चाहिँ गुरूकुल वैदिक गुरूकुल आश्रम सञ्चालन भएको छ। त्यहाँ त्यसले गर्दा चाहिँ झन् त्यसको चाहिँ महत्व एकदम बढ्दै गएको छ। विभिन्न विद्यार्थीहरू त्यसै अब आवासीय छ, एकदम निशुल्क आवासीय भएको हुनाले चाहिँ विभिन्न ठाउँबाट चाहिँ मान्छेहरू पनि आउनुभएको छ। अहिले चाहिँ करिब करिब चाहिँ 80 जति विद्यार्थीहरू चाहिँ अध्ययनरत हुनुहुन्छ यो गुरूकुलमा र यसले गर्दा चाहिँ गुरुको पनि एकदम पहिलादेखि त उहाँ बनारसमा पनि बसेर चाहिँ अध्ययन गराउनु भएको यताउता गराएको एउटा विद्वान व्यक्तित्व भएको हुनाले एउटा सिम्पल व्यक्तित्व उहाँ एकदम साधारण सरल व्यक्ति हुन्छ, साधारणसँग पनि एकदम राम्रो गरेर चाहिँ बोल्नुहुन्छ सब कुरा चाहिँ त्यस्तो एकदम सभ्य विचारको एकदम सुशील एकदम साधारण किसिमको उहाँ हुनुहुन्छ। त्यसो हुनाले चाहिँ यसमा चाहिँ सबैको सद्भाव छ र उहाँले पनि सबैलाई चाहिँ आफ्नै जस्तो एकदम सद्भाव मान्नुहुन्छ र एकदम अहिले चाहिँ उहाँको छत्रछायामा भनौँ उहाँको चाहिँ पिछाडिसको रूपमा रहेर जुन भइरहेछ कामहरू भएको छ त्यसमा चाहिँ ज्यादै राम्रो हुँदैछ। अहिले चाहिँ बाहिरबाट पनि हाम्रो नेपालबाट मात्र होइन बाहिर इन्डियाबाट पनि आउने पर्यटकहरू त्यहाँ दर्शन गर्न जानेको क्रम बढ्दैछ। यसरी चाहिँ यो मन्दिरको दिन प्रतिदिन प्रगति हुँदै गएको छ र यसमा सबै हाम्रो पोखरेली जनताहरूको साथै अरूबाट पनि सबैबाट विभिन्न ठाउँबाट आएर पनि यसमा सहयोग गर्नुहुन्छ सहयोग गरिराख्नु भएको छ यसको लागि सबैमा सबैलाई धन्यवाद दिन चाहन्छु सबैलाई राम्रो होस् भन्न चाहन्छु ओम नम शिवाय
0: हजुर तपाईँ बाल्यकाल हुँदाखेरि त्यही जन्मिनुभयो हुर्किनुभयो होइन त्यो मन्दिर कस्तो थियो तपाईँहरू बाल्यकाल हुँदाखेरि त्यो ठाउँ
1: बाल्यकाल हुँदाखेरि त्यहाँ त अरू त हामीहरूको वरिपरि बारी थियो गरी खेत मकै बारी यस्तो बदम लाउँथ्यो मकै लाउने भट्ट मास लाउने हाम्रो वरिपरि जग्गाहरू त्यही वरिपरि हुन्थ्यो त्यो बाटो चाहिँ उतापट्टि त अहिले चाहिँ जुन अहिले सुकुम्बासीहरू बस्नुहुन्छ त्यो साइडबाट आउने भित्र आउने बाटो थियो हामीहरू पनि त्यो पहिला चाहिँ अहिले चाहिँ भएको गेटदेखि लगभग चाहिँ हामीहरू चाहिँ गाईघाट भन्ने ठाउँमा त्यहाँ तालतिर सट्टै जाने हाम्रो बाटो थियो पुरानो बाटो अहिले पुल त पछि 17 साल पछि बनेको यो वडा प्रहरी कार्यालयको अगाडि भनौँ अदालतको अगाडिको त्यो त 17 साल पछिको बाटो हो त्योभन्दा पहिला हामी सोझै जहाँ जान्थ्यौँ त्यही फिर्के खोला तरेर चाहिँ यतातिर चाहिँ निक्लनु पर्थ्यो कृष्ण मन्दिरतिर निक्लने बाटो हो त्यो तालको किनार किनार जस्तै भएर माथि निक्लेर फिर्के खोला तरेपछि किनार किनार भएर उहाँ कृष्ण मन्दिर निक्लिन्थ्यो त्यसरी जानु पर्थ्यो यसरी घुमेर जानु पर्थ्यो उहाँहरूको चाहिँ अरू चाहिँ त्यहाँ चाहिँ जुन अहिले हाम्रो चाहिँ पुरानो मन्दिर जुन हामीले देखेका थियौँ त्यो मन्दिर चाहिँ त्यहाँ भित्र अहिले पनि यथावतै छ त्यसलाई चाहिँ केही चलाइएको छैन त्यो बाहिरी रूप मात्रै हामीले मन्दिर पशुपतिनाथको चाहिँ मन्दिरको रूपमा चाहिँ हामीले पनि त्यही किसिमले त्यहाँ बनाइएको छ डिजाइन गरेर त्यही किसिमले बनाइएको छ तर भित्रपट्टि जुन हामीले देख्दाखेरि थियो हाम्रो बाहरूले देख्दाखेरि पनि त्यही हो त्यो भत्किएको छैन त्यो अहिलेसम्म चाहिँ यथावतै छ त्यहाँ भएको यथावत भएको मध्ये एउटा त्यहाँ चाहिँ अझ चाहिँ अब हामीले पनि उति चाहिँ ख्याल गरिए नै कसो भयो त्यहाँ चाहिँ त एकदम चाहिँ सेतो चम्किलो छाँडको चाहिँ शिवजीको छापना थियो अरे त्यो चाहिँ जब चाहिँ अब त्यहाँ बाजेले छोडिदिए अब त्यो चाहिँ त्यो कसले ल कहाँ पुर्याए त्यो चाहिँ अहिले चाहिँ हामीले पत्ता लाउन सकेका छैनौँ अरू चिज यथावतै छन् त्यस किसिमको चाहिँ त्यो मन्दिर चाहिँ यथावतै छ त्योभन्दा मन्दिरपट्टि चाहिँ एउटा पार्टी थियो यसो चाहिँ सत्तल थियो त्यसैमा यसो चाहिँ धुनी यसो बाबाजीहरू बाहिरबाट आएका मान्छेहरू यसो बस्ने हुन्थे त्यस किसिमले त्यहाँ चाहिँ वरिपरि चाहिँ बगैँचै भएको जम्मा भएको त्यही सानो चाहिँ मन्दिर त्यसमा एउटा मात्रै गेट थियो पूर्वपट्टि मात्रै थियो गेट थियो त्यो ढोका थियो त्यो सानो अहिले पनि सानो ढोकै छन् अहिले चाहिँ सबैलाई सुविधा होस् भनेर चारैतिर खोलेको छ त्यही पुरानो मन्दिरलाई पनि हामीले चारतिरबाट नै मन्दिरमा दर्शन गर्न अब भिड भएको हुनाले मान्छेको चाहिँ चाप बढेको हुनाले चाहिँ त्यसलाई चाहिँ हामीले सुविधा होस् भनेर चारैतिर एकातिर छँदै थियो हामीले तिनतिरबाट पनि खोलेर ढोकाको रूपमा चाहिँ भित्र दर्शन गर्न सजिलो होस् भनेर त्यसरी अहिले बनाइएको छ नत्र त्यो पुरानो जुन थियो पुरानो यथावतै चाहिँ त्यो केही गरिएको छैन त्यो यथावतै
0: हजुर मन्दिर त अहिले भनौँ न तपाईँहरूले त्यस्तो अवस्थाबाट अहिले त्यो मन्दिरको स्वरूप निकै परिवर्तन भएको छ होइन केदारेश्वर मन्दिरलाई त्यो स्वरूपमा ल्याउनका लागि के संघर्षहरू के गर्नुभयो हजुरहरूले
1: सबभन्दा चाहिँ त गर्न त यही सबैमा चाहिँ प्रचार गर्ने काम यसलाई बनाउनु पर्यो भनियो अब चाहिँ यसमा चाहिँ लिलावत आचार्य स्वर्गीय लिलावत आचार्य हुनुहुन्छ उहाँले पनि चाहिँ ल यसलाई चाहिँ विकास गर्ने भने म निश्चय गर्छु म चाहिँ नारायण पोखरेललाई ल्याएर म यहाँ चाहिँ प्रवचन लगाऊँ हामीले त्यसपछि उहाँलाई आर्थिक संकलन हुन्छ र यसपछि चाहिँ यसलाई विकास गर्न सकिन्छ भनेर उहाँले पहिलो चाहिँ उहाँले पनि ठूलो सहयोग गर्नुभएको छ उहाँकै सक्रियतामा चाहिँ पहिलो चाहिँ हामीले नारायण पोखरेललाई ल्याएर वाचन शिरोमणि नारायण पोखरेललाई ल्याएर हामीले चाहिँ यो कार्यक्रम चलाइयो त्यसबाट चाहिँ हामीलाई केही आर्थिक भएपछि हामीलाई चाहिँ हौसला बढ्यो त्यस हौसला भएपछि फेरि हामीले उहाँलाई अनुरोध गर्यौँ हामीले सोझे अब चाहिँ चिन्जान थिएन पहिला अब त्यहाँ त्यो मन्दिरमा चाहिँ जब चाहिँ पहिलोचोटि उहाँले आएर प्रवचन गरिदिएपछि त हामीले चिन्जान भयो हामीहरूकै घरतिर यताउता सबैजना बस्ने पनि भयो चिन्जान पनि भयो सब कुरा भयो ल गुरु अब चाहिँ अर्को साल यहाँ लगाइदिनु पर्यो गर्नु पर्यो यसलाई त्यहाँ हाम्रो यसलाई विकास गर्ने हामीले अलि ठूलो योजना गरेर गर्ने विचार गरेका छौँ भनेपछि चाहिँ उहाँले पनि स्वीकृति दिनुभयो र अर्को साल आएर उहाँले चाहिँ प्रवचन गरिदिनु भयो र त्यसले गर्दा हामीलाई आर्थिक पनि भयो, अरू अरू श्रद्धालुहरूबाट पनि चाहिँ लगाउ गर्ने भन्ने कुरा भयो। कोहीबाट चाहिँ एउटा पञ्चायत मन्दिर मध्ये कुनै कसैले बनाए, कुनै कसैले चाहिँ बनाउनु भएको छ, कोही भट्टराई समूहले छ, कोही नारी समूहले पनि बनाएका छन्, अनि कोही यहाँ हाम्रो मेरै दिदी पर्नेले पनि बनाउनु भएको छ। यस्तै यस्तै गरेर ती पञ्चायत वरिपरिका मन्दिरहरू पनि भए पछि त्यो सबै कुरा चाहिँ पैसाको जोगाड भइसकेपछि र चाहिँ अरू सबैले झालो बनाउने भन्ने कुरा भएपछि ल हामी पनि सहयोग गर्छौँ भनेपछि विभिन्न व्यक्तिको सहयोगबाट अहिलेको यो ठूलो रूपमा मन्दिर जुन पशुनाथको रूपमा बाहिर जुन मन्दिर खडा भएको छ त्यो चाहिँ पछि यही सबैको सहयोग र सबैको सक्रियताले यो काम बनेको छ। यसमा चाहिँ सबैले पहिला चाहिँ गर्दा त जे काम गर्दा पनि अलिकति चाहिँ दुखै गरेर नगरिकन केही काम बन्द रहन्छ, पछि त्यसको फल राम्रो हुँदो रहेछ। अहिले चाहिँ जो भएको छ त्यो हामीलाई गर्व छ। सबै कहाँनिर भन्दा केदारेश्वर मन्दिर नै भनेर हामीले परिचय दिनुपर्दा पनि कहाँनिर पर्यो घर भनेर भन्दाखेरि चाहिँ हाम्रो केदारेश्वर मन्दिरको यस्तो माथिपट्टि त्यहीँ बाटो माथिपट्टि हो भनेर हामीले परिचय दिन पाएका छौँ। यसले गर्दा हामीलाई धेरै राम्रो भएको छ।
0: यो सँगसँगै जस्तै त्यहाँ अहिले एकदमै चर्चित भनौँ न केदारेश्वरको बोलबम कार्यक्रम साउन महिनाको बोलबम होइन सोमबार मलाई लाग्छ यो क्षेत्र र आसपासका जिल्लाहरूबाट समेत त्यहाँ दर्शन गर्न दर्शनार्थीहरू आउनुहुन्छ। दिउँसो भीड़ भएर खुट्टा टेक्ने ठाउँ पनि हुँदैन। त्यो कसरी सुरु भयो बोलबम कार्यक्रम, यसलाई शुरूआत बताइदिनुहोस् न।
1: शुरूआत चाहिँ के भयो भनेदेखि यो तराई मुल्का र इन्डियाबाट आएर जुन यहाँ पसलहरू थाप्नु भएको छ पोखरामा, उहाँहरू धेरै जस्तो चाहिँ इन्डियातिर जाने बोलबमको समयमा, अनि हाम्रो खराल चाहिँ जुन शंकर खराल हुनुहुन्छ उहाँ चाहिँ धेरै जस्तो चाहिँ उनीहरूसँग सम्पर्क भएको मान्छे हुनुहुन्छ। उहाँ बजारमा उहाँको चाहिँ पहिले सानो पसल थियो, पूजा सामग्री थियो, हामीले देख्दा सानो एउटा चाहिँ सानो त्यो काठको सटर ढिक भन्थ्यो हामीले, त्यो ढिकमा राखेर उहाँले पसल सुरु गर्नुभएको पहिला सुरुमा, र चाहिँ उहाँहरू त्यो सम्पर्क भएको हुनाले चाहिँ उहाँले चाहिँ होइन हामी बोलबम यहीँ सञ्चालन गरौँ, हामी सबैले त्यहाँ सहयोग गरौँ भन्ने भएपछि उहाँकै सक्रियताले चाहिँ अनि अरू चाहिँ हाम्रा इन्डियन हाम्रा तराईका भाइहरू चाहिँ जुन उनीहरूकै उत्साहले पहिला हामीले चाहिँ यो बोलबम चाहिँ सञ्चालन गरिएको
0: हो। हजुर हजुर, भनेपछि अहिले त एकदमै यो छुट्टै खालको रौनक छ।
1: अहिले त बोलबम भनेपछि त अहिले त पुरा चाहिँ हाम्रो छिमेकी जिल्लाहरूबाट पनि आउनुहुन्छ, अब चाहिँ अब आइराखेको भए त यहाँ त्यो टुरिस्टहरू आइराख्नु भएको छ भनेदेखि अरू बेला पनि गइरहनु भएको छ, त्यो बेला पनि जानुहुन्छ। अब मन्दिरको त अहिले त दिन प्रतिदिन प्रगति हुँदै आएको छ एकदम, अब त्यसलाई चाहिँ त अब पछि त धेरै अब पहिला हामीले देख्दा मान्छेको अब जानी भन्ने कुरो नै हुँदैन्थ्यो, त्यो बेला त हुन त कामै काम हुन्थ्यो, घरमा चाहिँ फुर्सद हुँदैन्थ्यो, कोही कोही कोही केही गर्नु पर्थ्यो, कोही पानी लिन जानुपर्थ्यो, टाढा गएर पानी ल्याउँथ्यो आमाहरूले, हरेकले बिहानभरि काम गर्नु पर्थ्यो, दिउँसो काम गर्नु पर्थ्यो, बेलुका चाहिँ धान कुट्ने जाँतो पिन्ने गर्दा फुर्सदै हुन्थेन। त्यो मन्दिर जाने भने त उही तिजको बेला यसो चाहिँ छुट्टी यसो तिजको बेला चाहिँ बसिया बेला चाहिँ यसो जाने हो, नत्र अरू बेला चाहिँ मान्छेलाई त्यति फुर्सदै थिएन। अब चाहिँ यहाँ चाहिँ त पूजा गर्ने भन्ने कुरा चाहिँ त हामी उही अब नेवारहरूको परिवारहरू बरू आफ्नो मन्दिर आफ्नो चाहिँ टोलको आडा चाहिँ मन्दिरहरू बनाउनु थिए र अहिले पनि पोखरा छन्, उहाँहरू गएको देखिन्थ्यो, नत्र चाहिँ प्राय चाहिँ चाहिँ अरू जातिहरू प्राय चाहिँ मन्दिरमा चाहिँ त्यति पूजा गर्न गएको चाहिँ मैले चाहिँ उति देखेको छैन थिइनँ। अहिले चाहिँ अब पछि आएपछि त यो चाहिँ अहिले त सबै अब चाहिँ यहाँ जात भात भन्ने कुरो केही छैन, अहिले त सबै हामी समान छौँ, सबैलाई कसैलाई चाहिँ निषेध गर्ने र कसैलाई त भएन ऊ भएन भन्ने कुरो यहाँ कसैलाई छैन, सबैलाई समान छ, सबैलाई चाहिँ स्वतन्त्र रूपले चाहिँ दर्शन गर्न आउनुहुन्छ र सबैले गरेका छन्, सबैले चाहिँ बोलबम पनि गर्छन्, अरू पूजा आजामा पनि मन्दिरमा आउने काम भइरहेको छ।
0: हजुर, अहिले भनौँ न तपाईँ संस्थापकदेखि पूर्वको साध्यक्ष हुँदै अहिले सल्लाहकार भएर त्यहाँ सेवा गरिरहँदाखेरि केदारेश्वर मन्दिर तथा गुरूकुल चाहिँ कसरी चलेको छ अहिले त?
1: अहिले गुरुकुल त अब यो चाहिँ सरकारबाट पनि सहयोग आएकै छ। अब यसमा अरु चाहिँ फेरिको विभिन्न व्यक्तिहरूबाट चाहिँ गुरुकुलको लागि चाहिँ केही सहयोग पनि चाहिँ बेला बेला प्राप्त हुन्छ। अब गुरु पनि बाहिर यताउता जाँदा गुरुको गुरुले पनि चाहिँ त्यसबाट चाहिँ कहीँ गएर प्रवचन गर्नुभयो यताउता गर्नुभयो भने त्यो पनि ल्याएर चाहिँ संकलन गर्नुहुन्छ जस्तो लाग्छ मलाई पनि। मैले त्यति चाहिँ त्यसमा चाहिँ त्यति अनुभव छैन मलाई, तर चाहिँ उहाँकै सक्रियतामा चाहिँ अब हरेक मान्छेहरू आउँछन्, उहाँ भएको हुनाले चाहिँ हामी यो गर्छौँ भन्छन्, कोही केही गर्छौँ भन्छन्, त्यो भएको हुनाले सरकारबाट पनि यसलाई चाहिँ पढाउने काममा चाहिँ गुरुकुलको लागि सहयोग भएको छ।
0: हजुर हजुर, त्यो सोमबारको महत्व चाहिँ के छ? पहिला व्रत बस्ने चलन थियो कि थिएन?
1: यो सोमबारको चलन त मैले भनिहालेँ नि, पहिला चाहिँ त मान्छेलाई काम गर्ने फुर्सद, हामीहरूको गाउँमा चाहिँ त काम गर्न कतिखेर काममा बारीमा जाने हो कि कतिखेर के गर्ने भन्ने भन्दा चाहिँ ढिकी जाँतो गर्ने पाने काम गर्ने त्योभन्दा अरू चाहिँ ध्याउनै थिएन। सोमबार भन्ने चाहिँ त यसो बोलबम भन्ने चाहिँ त यही पछि चाहिँ यही 61 सालदेखि त खास चाहिँ यो विधिवत 61 सालबाट हो सञ्चालन भएको, त्यसपछि मात्रै हामीले चाहिँ यो बोलबमको चाहिँ यहाँ थाहा भएको। तर बोलबम गर्न गए अरे यस्तो कोही भन्ने कुरा चाहिँ त यस्तो त सुन्न त पहिला सुनिएको थियो, तर हामीहरूको चाहिँ वरिपरिको मान्छे बोलबम धाम गएर आएको भन्ने कुरा कोही थिएनन्।
0: भनेपछि पछि पछि अझ बढी चलन बढ्दै आयो,
1: अहिले बढ्दै आयो, अहिले त सबै एकदम यो बोलबम भनेपछि त साउन महिना चाहिँ अब माछा मासु प्राय चाहिँ माछा मासु खानेले पनि साउन महिनाभरि चाहिँ प्राय खानुहुन्न बोलो। यो चाहिँ साउन महिनामा त बोलबम त्यही जल अर्पण गर्ने, हामी चाहिँ अहिले चाहिँ जुन चाहिँ यसको चाहिँ त्यो 61 सालमा चाहिँ जुन आत्मानन्द गिरी महाराजजीबाट चाहिँ ऊ गरियो, प्रमुख आतिथ्यमा यो सुरुवात गरियो, यो विधिवत गरियो, त्यो बेला चाहिँ यो पानी पनि हामीले चाहिँ सोला गण्डकीको चाहिँ गाईघाट भन्ने ठाउँबाट चाहिँ करिब 8 किलोमिटर जति मन्दिरबाट टाढा पर्छ त्यहाँबाट हामीले चाहिँ झाँकीसहित जल लिएर आएर चढाउने कार्यक्रम भइरहेको छ र अहिले पनि त्यही सञ्चालन हुँदैछ। त्यस किसिमले चाहिँ एउटा चाहिँ प्रचारको रूपमा पनि हामीले चाहिँ त्यो झाँकीसहित नगर परिक्रमा गर्दै आउँदाखेरि त्यसले पनि पहिला चाहिँ त प्रचार त्यसले गर्दा नि त्यसले यो बोलबमको प्रचार भयो पोखरामा। अहिले त पोखरामा चाहिँ अब बोलबम भनेपछि त साउन महिना लागेपछि त केदारेश्वर भन्ने कुरा त पहिलो भइहाल्यो। अब त्यसै चाहिँ एकदम सबै चाहिँ आउनुहुन्छ, एकदम भिड हुन्छ यहाँ, एकदम गाह्रो छ भिड मिलाएर चाहिँ दर्शन गराउन एकदम गाह्रो हुन्छ। तैपनि अब सबै आइरहनु भएको छ, त्यहाँ फेरि चाहिँ हरेक चाहिँ संस्थाहरूले चाहिँ अब माडवारी समितिका मान्छेहरूले पनि एक दिनको चाहिँ सोमबारको भोजन गराउनुहुन्छ। त्यस्तै नारी समूहहरू चाहिँ टोल सुधारहरू अरू विभिन्न व्यक्तिहरूले पनि त्यहाँ हानथाप हुन्छ चाहिँ यो सोमबारको चाहिँ प्रसादी वितरण गर्नलाई त्यहाँ राम्रो चाहिँ किसिमले प्रसादी वितरण गर्न प्रसादी बनाउने ठाउँ पनि चाहिँ हल बनेको छ, एकदम चाहिँ सभा सफा उतिखेरि बनाएर सब कुरा गरेर सबलाई चाहिँ प्रसादी वितरण गर्ने काम र चाहिँ चिया पानी यो सबै विभिन्न संस्थाहरूबाट पानी वितरण गर्ने यो सब कुरा चाहिँ अब रेड क्रस आदिबाट पनि सब सहयोग हुने, प्रहरीहरूबाट सुरक्षाबाट पनि पूरा सहयोग हुन्छ। यसमा त अहिले चाहिँ सबै तर्फबाट हामी गर्छौँ भन्छ सरसफाई गर्न पनि हरेक टोलका चाहिँ हामी फलानु बारको एक दिनको चाहिँ हामी आएर सरसफाई गरिदिन्छौँ भन्छन् सबै एकदम। त्यसको लागि चाहिँ सबैको ध्यान चाहिँ एकदम चाहिँ गरम भन्नेमा मात्रै छ र सब एकदम राम्रो छ। अहिले चाहिँ त मान्छेहरू चाहिँ के भने त्यहाँ धेरै मान्छे आउने हुनाले एकदम अब भनौँ दुखी भनौँ कि अब के भनौँ अब उहाँहरू पनि आएर बाटाको साइडमा बसेर लाइनको लाइन साइडमा हुनुहुन्छ, उहाँहरूको लिपनलाई पनि चाहिँ त्यहाँ मान्छेले सहयोग गर्नुहुन्छ। दुखीहरू चाहिँ भनौँ कोही अन्धा हुनुहुन्छ, कोही अपाङ्ग हुनुहुन्छ, त्यस्तो आएर त्यसमा लाइनमा बाटाको लाइनमा बस्नुहुन्छ। अहिले चाहिँ त ठुलो जात्रा चाहिँ अब व्यापार गर्नेले व्यापारको पनि अब आफ्नो हरेक मूर्तिहरू भए हरेक चाहिँ चिजहरू चाहिँ त्यहाँ त्यो बिक्री एउटा ठूलो मेलाई नै एकदम पुरा चाहिँ सोमबारको दिन त हाम्रो ठूलो मेलाई दिनौ त्यो जति सोमबार पर्छन् साउनको महिनामा त्यो बेलामा चाहिँ हाम्रो एउटा ठूलो मेला नै उत्सवै हुन्छ त्यहाँ।
0: हजुर हजुर, भनेपछि त यो क्षेत्रको छुट्टै पहिचान बनाएको छ बोलबम यात्रा।
1: बोलबम यात्रा त ठूलो पहिचान बनायो नि, हामीले मैले अहिले नै भनिसकेँ कि हामीलाई चाहिँ कहाँनिर भन्दा चाहिँ केदारेश्वर मन्दिर बोलबम धामको नजिक पर्छ घर भनेर हामीले परिचय दिने पाएका छौँ।
0: हजुर हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। अन्त्यमा

क्रियाशील व्यक्तित्व बुद्धिनाथ अधिकारीसँगको कुराकानी आज हामीले प्रस्तुत गर्यौं। जो केदारेश्वर महादेव मणि सेवा आश्रमका संस्थापक सदस्य, पूर्वको साध्यक्ष, त्यसै गरी अहिलेका सल्लाहकार हुनुहुन्छ। उहाँसँगको कुराकानी आजलाई यति नै। यहाँहरूलाई भगवान शिवले अझै शक्ति प्रदान गर्नुहुनेछ। शुद्ध मन, तन र वचन सहित कर्ममा लाग्यौं भने पक्कै पनि हामी सफलता प्राप्त गर्न सक्छौ। यहाँहरूको दिन शुभ रहोस्। ओम नमः शिवाय। भोलि फेरि हामी नयाँ अतिथि सहित नयाँ विषयमा छलफल गर्ने नै छौ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
3: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर सम्पर्क 98162692983 98562855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ।
9: खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
9: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: साथै माडा

0: चौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ, पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642, 98460-41081।
1: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सबैले भनौ शिव शंकर भगवान को।
1: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राख्नु जस्तो कता बनाएछ। कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-69-83, 98-55-52-855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
6: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98-460-59-581,
6: 98-166-15-475।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00-851।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस र पीजीई का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: Studio time.
7: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संघालोमा समाचार कक्षबाट अनिताको हार्दिक स्वागत छ। खबर संघालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज साउनको पहिलो सोमबार पशुपतिनाथमा सहित विभिन्न देशका विभिन्न शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो। ठूलो पानी पर्ने क्रम घट्दै पारी पहिरोको जोखिम भने पाइन्छ। कञ्चनपुरमा च्याउ खोज्न जंगल पैसा 14 महिला संकल्प विहीन। पहिरोको कारण खारी चितवन र काँक्रीको खाडा खुलाउने प्रयास।

अब सुनौ पूरा खबर। आज यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेको मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला गर्ने गरी तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्ण

पहिरो खसेको छ भने चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङमा पनि पहिरो खसेको छ। पहिरो पन्छाउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन्। नारायणगढ मुगलिङ पोखरा सड़क भने खुल्ला छ, तर मुगलिङ काठमाण्डौ सड़क भने अहिले बन्द रहेको छ। प्रहरीले काठमाण्डौबाट बाहिरिने गाड़ीलाई नागडुङ्गा र काठमाण्डौ भित्रिने गाड़ीलाई कुरिनटारमा रोकेर राखेको छ। यसै गरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण पीपी राजमार्ग गैरातीदेखि बन्द रहेको छ। सड़क खुलाउने प्रयास भइरहेको को काप्रे प्रहरीले जनाएको छ। आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो जस्तो धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन, तर केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना कायमै रहेको छ। आकस्मिक बाढ़ी भइरहेको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

कञ्चनपुरमा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका 19 को बागफाटाका महिलाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब परीक्षक डीएसपी टेक बहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुनिता सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताएका छन्। उनीहरू 9 जना र 5 जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए। सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब खेलकुदका समाचार। स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 को उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन सफल भएको छ। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरेका छन्। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 को अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्ना डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। पूरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। यो सँगै प्रशिक्षक लुइस डेला फुएन्तेले 2 वर्ष अघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन्। युवा र अनुभवी खेलाड़ीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन्। उपाधि जितेपछि प्रशिक्षक डेला फुएन्तेले यो सफलता टोली सम्पूर्ण टोली युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका

कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रहेको छ। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। यिनै खबरसँगै हामी खबर संघालोको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको खुइचो पानी ठूलो पानी पर्ने क्रम घट्दै गाडी पहिरोको जोखिम हुने जनाइन्छ। कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका महिला सम्पर्क विद्युत पहिरो प्रकारको सड़क खुलाउने प्रयास र अर्जेन्टिनालाई हराउ

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
8: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
6: सम्पर्क
7: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
9: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
10: होइन के भन्छ यो रेडियाले, त्यही लगातार गान्छ।
9: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
11: हेलो,
12: हजुर सन्चै, कस्तो छ हजुरलाई?
13: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
11: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
13: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
11: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
11: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर,
5: मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
16: फोन नम्बर 0165879115।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज को नियमित कार्यक्रम लोक चौतारी को पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट महरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशेली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु।

हजुर, अत्यन्तै मिठो सांगीतिक उसिली प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक उसिलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्ने अनुमति चाहन्छु।

अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजुर, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चेबाजाका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँहरूको रोजालाई पनि हामी स्थान दिनेछौ। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु। कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi meeting, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya starko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Sare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9801-77-123।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अझल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर, एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै, यदि बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार्नुहोला।

हजुर, यो मिठो साङ्गीतिक उसले अवश्य पनि हरसम पुरले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम साङ्गीतिक उसलीहरू समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने बाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। तिनजेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद। नमस्कार।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। स्टुडेन्ट भिजा में जापान जान चाहने का लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 9855-85843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेख साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुलो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र श्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9850-32575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337 मोबाइल नम्बर 9560-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840-20127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तोला, 98562225, 98562610।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464348553।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 0632, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860401081। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोध श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 9807-81-234, 9750-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-179।
4: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चोक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

Today,

0: छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 5 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807 15947 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टक्कै हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राख्नु जस्तो कता बनाएछ।
0: कता हुनु नि, पोखरा गैरा पाचनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166155475।
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकूद साथी स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 50 9852170714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी?
1: छोरा स्कुल गएछ, छोरी त बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काखा कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9165475।
4: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फले आयो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टीवी सर्भिस, देशको पूर्वदेखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट, आईपीटीभी, डिजिटल टीवी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार म संगीतकार जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
4: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826608।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-7-37 मोबाइल नम्बर 9850-28-7-44 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
7: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट स अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
4: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266098।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: अब सुन्नुहोस् मूल शब्द संगीत अनि स्वर झन् कवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत गाजलामा र तारा छिरिस मगरको

Akilal Esports, Bukta Bishal Bazar, Sipri Dunga, Pokhara, Shampoona Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thaun, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha. Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhanuhos, Akilal Esports. Proprietor Mohan Kumar, Samparka 98-11-62-983, 98-55-52-855, Samjhanuhos Hai, Akilal Esports, Bukta Bishal Bazar. स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462899।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: सफलता
6: मेरो सफलता
7: हाम्रो सफलता
8: हामी सबैको सफलता
7: साथै सफलता हामी सबैको सफलताको लागि
9: रेडियो सफलता 103.4 मेगाहर्ज
10: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा
1: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
0: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
1: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
0: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क।
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
5: मोबाइल नम्बर 98460 59581
4: 98165 1475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सफलता
6: सफलता
7: मेरो सफलता
5: हाम्रो सफलता
8: हामी सबैको सफलता
9: सुन्न।

14 वर्षको कठोर वनवास पश्चात जब सीतारामको अयोध्या पुनरागमन हुन्छ तब सारा अयोध्यावासीहरूमा हर्षोल्लास छाउँछ। दरबारमा भजन संकीर्तनको भव्य तयारी हुन्छ। परन्तु सीताको मनमा विगतमा मान्छेहरूमा देखिएको स्वार्थ र कठोरपनले एउटै प्रश्न गरिरहन्छ, के मान्छेहरूमा सत्कर्म, नैतिकता र बाबामा प्रतिको कर्तव्य हराउँदै गएको हो त कलियुग?

नमस्ते सबैजनामा म गायिका ऋतु कणेल अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सबैजनाले सुन्दै गर्नुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: Destiny Stores, Pokhara 50 km, Proprietor Vishnu Dutta Mishra, Shamparka 9560-1246, 9052-1054, Sathe Kukuraku Dana Pani ko Bhanda Thuk Mulle Ma Uplabdha Chha. अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवा में समर्पित
2: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530500 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, लागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नंबर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: सफलता
4: मेरो सफलता,
5: हाम्रो सफलता,
6: हामी सबैको सफलता,
5: साथै सफलता, हामी सबैको सफलताको लागि
7: रेडियो सफलता 103.4 MHz
8: सुन्न मन लाग्यो।

0: हेर्नुस् साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802517014।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने

0: प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852555 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
3: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
4: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855352394
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
7: हेलो
8: हजुर
7: सन्चै कस्तो छ हजुरलाई
8: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
7: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
8: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
9: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
9: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
10: फोन नम्बर 061-587-915
12: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851
13: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
14: होइन के भन्छ यो रेडियाले
13: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 9855-240 9855-60127 र 9808-21-440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
15: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास लो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
16: कन्ट्याक्ट 0615530500 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

नमस्ते सबैजनामा म गायिका ऋतु कणेल अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सबैजनाले सुन्दै गर्नुहोला।

गरिएको थियो त्यति बेला। तर समकालीन शंकराचार्यजी पनि भए वेदलाई स्थापना गर्न हेतु, त उनले पनि हिंसालाई निरुत्साहित गर्नको निमित्त यो प्रचार गरे, अहम ब्रह्मास्मि, म नै ब्रह्म हुँ, हरेक जीवात्मा ब्रह्म हो। त यसद्वारा हिंसालाई कम गर्नमा मद्दत पुगोस्, यसकारण यो सिद्धान्त बताए। किनकि ब्रह्मले ब्रह्मलाई काट्नु त भएन, बलि दिनु त भएन, यो सब कारण थियो। तर वस्तु त भक्त थिए, रसिक थिए। अच्युतम केशवम सत्यभाम माधवम।

सर्वत्र भगवान को, सगुण साकार भगवान को भक्ति को निमित्त ही भक्ति रचना करे शंकराचार्य जी ने। त्यसैले उनी रसिक संत थिए, भक्त थिए, तो यो मैले सिद्ध करे। उनका एक शिष्य थिए मधुसूदन सरस्वती, शंकराचार्य जी का। शंकराचार्य जी ले 32 वर्ष 20 दिन को उमेर में यह संसार छोड़कर गए। तो मधुसूदन सरस्वती ले आपनो जीवन काल में गीता को भाष्य लेखने बसे। तो भाष्य लेख्दा शंकराचार्य जी ले लेखे को गीता को भाष्य पनि सामने राखे, अन्य ग्रंथ पनि राखे उदाहरण दिनलाई। त भाष्य लेख्नलाई बस्दा प्रारम्भमा उनले लेखे, म आदि जगद्गुरु शंकराचार्य जी को शिष्य हुँ, मधुसूदन सरस्वती, म गीता को भाष्य लेख्दैछु र उनको सिद्धान्तलाई फलो गर्दै म आफ्नो भाष्य लेख्नेछु। यो लेखे प्रारम्भमा। जब लेख्दै गए लेख्दै गए लेख्दै गए त 18 अध्याय को 66 श्लोक में जब पुगे तो त्यो श्लोक को भाष्य शंकराचार्य जी ले के लेखे छन् त्यो हेरे। शंकराचार्य जी ले लेखे छन् कि सर्वधर्मान परित्यज्य माम एकम शरणम ब्रज, जुन भनिएको छ हे अर्जुन सब कर्म धर्म पाप पुण्य सब चीज त्यागेर मेरै शरणमा आऊ, माम एकम, मेरै, म एकै, जुन श्री कृष्णले भनेका हुन्। यसको अर्थ भाष्यमा शंकराचार्य जीले लेखे कि भगवानले यहाँ भने, हे अर्जुन सब प्रकारले सब चीज त्यागेर तिमी तिम्रै शरणमा जाऊ, यो भन्न खोजेको हो भनेर भाष्यमा लेखे शंकराचार्य जी। अब हेर्नुस्, यो एकदम सरल संस्कृत मानिन्छ गीता सबैभन्दा, वेद इत्यादि त खुट्याउने गाह्रो हुन्छ। तो यसमा अलिकति बताइदियो भने एक साधारण व्यक्तिले पनि बुझ्न सक्छ। सर्वधर्मान परित्यज्य मतलब सबै धर्मलाई त्याग गरिदेऊ, माम एकम, मेरै, म एकै शरणमा आऊ, स्पष्ट छ। तर शंकराचार्य जीले यो लेखिदिए भाष्य। त मधुसूदन सरस्वतीले यो पॉइंटमा पुगेपछि के भने, म मधुसूदन सरस्वती शंकराचार्य वार्यको शिष्य होइन, म चिन्दिन शंकराचार्य जीलाई, यो लेखे, यो भाष्यको भाष्य लेखेको देखेर। अरे स्पष्ट छ भगवानले मेरो शरणमा आऊ भने, शंकराचार्य जी अहम ब्रह्मास्मीलाई सिद्ध गर्नलाई गलत अर्थ लगाउँदैछन्, यो गलत हो, त्यसकारण म मान्दिन। हेर्नुहोस् विद्रोह गरिदिए र उनले के भने,

0: మధుసూదన్ సరస్వతి ఏక్ పర్సనాలిటీ లా మా జాందచు అరు కసలే జాందినా కిమాపి తత్వ మా న జాని కునై తత్వ మా జాందినా ఏక్ తత్వ లా జాన్చు త్యు కున్ తత్వ జస్కో హాత్ మా భరత్ బాహులి మా మురలి ఛ జస్లే పితాంబర్ ధారణ గరేకో ఛ జస్కో అధర్ లాల్ లాల్ ఛ पूरा श्रीकृष्ण को रूप को वर्णन गरेर भने म रसिक शिरोमणि केवल श्रीकृष्णलाई चिन्दछु अरु कसैलाई चिन्दिन। हेर्नुस् उल्ले समेत त वस्तुत यो भाष्यको निमित्त मधुसूदन सरस्वतीले भने यी सब महापुरुषका कार्य हुन्, विरोध विरोध गर्दैनन्, सब जान्दछन्, अहिले हामी बुझ्दैनौ, त्यो लेभलमा छैनौ, त्यसकारण हामीलाई यो विरोधको अनुभव हुन्छ। वस्तुत सब जगत गुरुहरू एवं महापुरुषहरू जति छन् सब लीला क्षेत्रमा यो कार्य गर्दछन्। वस्तुत सब भगवानका अवतार हुन्छन् यी जगत गुरुहरू जति छन्, त्यस बेलाको परिस्थिति अनुसार केवल यो कार्य गर्दछन्। अस्तु, त निष्कर्ष यो, जब जब प्रेमानन्दको अवस्था सृजना हुन्छ त ब्रह्मानन्द प्राप्त एवं जीवन मुक्त परमहंस अमलात्माहरू पनि प्रेमानन्दको निमित्त लालायित हुन्छन्। त यो भक्तिको स्वरूप, यो भक्ति रसको वैलक्षण्यता। ठीक, त मैले बताए हिजो कि भक्ति गर्नु छ, यो निष्कर्षमा हामी पुग्यौं। तर भक्ति कसको गर्ने? अरे सीधा सीधा अर्थ हो, भगवानको भक्ति गर्ने। मैले भने भगवानको भक्ति गरेर हुँदैन, भगवानको भक्ति हुनै सक्दैन, असम्भव। त फेरि प्रश्न उठ्यो, कसको भक्ति गर्ने? मैले फेरि भने भगवानकै भक्ति गर्ने। त हेर्नुहोस्, दुई विरोधी कुरा आयो। भगवानको भक्ति गर्नु छैन, भगवानकै भक्ति गर्नु छ। यसको रहस्य संक्षिप्तमा यही हो कि संसारमा पनि एक राजाको पुत्र होस् त एक साधारण स्त्रीले राजकुमारसँग विवाह गर्छु आमा बाउलाई मागदेऊ भनेर भन्न सक्दिन। एक साधारण राजकुमार कत्रो हैसियत हुन्छ र एक राष्ट्रको राजाको छोरो, जबकि भगवान त पूरा विश्व ब्रह्माण्डको मालिक, अनंत कोटि ब्रह्मांड को मालिक, तेत्रो पर्सनालिटी संग हमी 84 लाख में घूमने साधारण जीवात्मा कीट पतंग में घूमने इसलिए कसरी कल्पना कर सकते कि भगवान संग म प्रेम कर सकु, संबंध गाँसन सकु? असंभव, होने सकते। तेस कारण मैं भने कि भगवान संग हमला प्रेम कर एक साधारण अफिस को एक अफिसर संग एक पिउन ले म दोस्ती गाँच्छु भनेर हाकिम साहब अफिस में छिर्ने बेला में हाथ दियोस्, हाकिम ले भन्छ यो बोला नमस्ते गर्न पर्छ पिउन ले? संसार में एक संबंध हुन सक्दैन भने भगवान संग कसरी हुन सक्छ? यो प्रश्न हो। तब फेरि भगवान संगै भक्ति गर्नु छ। यसको निमित्त अलग प्रकारले बुद्धि लगाउन जरुरत छैन, संसारमा अभ्यास छ। मैले उदाहरण दिए, एक पुलिस आईजी या एक न्यायाधीशको श्रीमतीले जीवन मृत्युको फैसला गर्ने न्यायाधीशको जुन पोस्ट छ त्यसलाई सम्झी भने कसरी प्रेम गर्न सक्छ? अरे यत्रो खतरनाक, यसले चाह्यो भने एकछिनमा करोडपतिलाई फुटपाथपति बनाइदिन सक्छ, एक व्यक्तिलाई आजीवन कारावास दिन सक्छ, नबोल्छु भनेर त कोही बस्दैन न्यायाधीशको श्रीमतीहरू। ए बुढा, तिम्रो एक पैसाको बुद्धि छैन, यसो गर भने मान्दैन? न्यायाधीशलाई समेत यो जवाब दिन सक्छ श्रीमती प्रेमको कारण। तर उसले त्यति बेला जुन जजको जजपन हो त्यसलाई भुलेकी हुन्छ, माइनस गरिदिन्छ, उसले केवल यो सम्झिन्छ कि मेरो पति हो, त्यसकारण आज्ञा दिन्छ या कुनै कुरा बताउँछ। त्यस्तै हामीलाई पनि भगवान सँगै प्रेम गर्नु छ, तर भगवानको भगवत्तालाई छोडेर भुलेर त्यो कसरी सम्भव हुन्छ त हेर्नुहोस् त्यसको विज्ञान के हो त्यो बुझ्नुहोस् हामीलाई भाव यो बनाउनु छ कि भगवानको ऐश्वर्य इत्यादिलाई भुलेर भगवानलाई आफ्नो महसुस गर्नु छ तब भक्ति हुन सक्छ किनकि भगवान भाव प्रधान छन् ज्ञान इत्यादिको कुनै अर्थ छैन मूर्खो वदति विष्णाय धीरो वदति विष्णवे तयोर्मूल्ये यो वैतुल्ये भावग्राही जनार्दन हेर्नुहोस् बुद्धिमान संस्कृतका ज्ञाताहरूले रामाय नम कृष्णाय नम भन्दा विष्णुको बारेमा बोल्नु पर्यो भने विष्णवे नम भन्छन् विष्णाय नम भन्दैनन् यो अशुद्ध हो संस्कृत अनुसार तर एक मूर्ख व्यक्तिले रामाय नम कृष्णाय नम हुन्छ भने विष्णाय नम होला भनेर विष्णाय नम भन्यो भने के हुन्छ त त्यहाँ शब्द हेरिँदैन भावग्राही जनार्दन उसले कुन भावले भगवानलाई पुकारेको छ त्यो हेरिन्छ भक्तिमा कर्मकाण्डमा हेरिँदैन मैले बताएँ एक स्वरले पनि अर्थको अनर्थ लाग्छ इन्द्र शत्रु विवर धस्सो इत्यादि मैले सम्झाएँ तपाईँहरूलाई हेर्नुहोस् भाव पूर्वक भगवानलाई हामीले चिन्तन गर्नु छ सम्बन्ध जोड्नु छ भावको यो स्थान छ कि एक व्यक्ति साधारण गोठालो व्यक्तिलाई पनि यो लागेछ कि भगवान भन्ने तत्त्व छ भने त्यसलाई प्राप्त गर्नुपर्छ तसर कसरी गर्ने त उसले एक महात्माजीलाई गएर भने कि म पनि भगवानलाई प्राप्त गर्न चाहन्छु के उपाय छ बताइदिनुहोस् त जुन महात्माका त्यो गोठालो गयो महात्माजी रहेछन् नृसिंह भगवानको अनुयायी नृसिंह भगवानको आराधना गर्ने त उनले त्यो साधारण एक व्यक्ति थियो अंगुठा छाप गोठालो उसलाई भने हेर भगवान विष्णुको नाम सुन्या छौ सुन्या छौ त उनको एक अवतार भयो नृसिंह भगवानको त भगवान विष्णु याद गर चिन्तन गर न नृसिंह नृसिंह जप नृसिंह त उसले विश्वास गर्यो गुरुको भनाइमा त्यो अनुसार जप्न थाल्यो नृसिंह नृसिंह नृसिंह त गोठालो थियो पेसाले दुध दुन लाग्या थियो त ऊ जोड जोडले चिचाइरहेको थियो नृसिंह नृसिंह नृसिंह भनेर भैँसीलाई मन परेन भैँसीलाई डिस्टर्ब भयो दुध दिने बेलामा भैँसीले एक लात हानिदियो भैँसीको लातले त्यो गोठालो पल्ट्यो लड्यो जब लड्यो त उसले भुल्यो कि गुरुजीले के मन्त्र दिएको थियो नृसिंह भन्नै भुल्यो उसले यसो विचार गर्यो के हो के हो के हो के हो त भैँसीको सिङ देखेछ अरे सिङ सिङ सिङ सिङ थियो सिङ थियो भैँसी सिङ भैँसी सिङ यही हो उसलाई यो लाग्यो त उसले अब नृसिंहको ठाउँमा भैँसी सिङ बोल्न थाल्यो भैँसी सिङ भैँसी सिङ भैँसी सिङ तर गुरुजीको आज्ञा अनुसार भगवान विष्णु यो ध्यान गर्दै रूप ध्यान पूर्वक यो जप्न थाल्यो भैँसी सिंह भैँसी सिंह भैँसी सिंह यति भावपूर्वक यो नाम लिन्थ्यो कि उसको आँसु बग्थे विश्वास थियो उसलाई यसबाट भगवान प्राप्ति हुन्छ त एक समय ऊ एकान्त स्थानमा बसेर जंगलमा भैँसी सिंह भैँसी सिंह जप्दै थियो त वैकुण्ठमा भगवान विष्णु हाँसे जब हाँसे त लक्ष्मीजीले सोधिन् प्रभु किन हाँस्नु भो भगवानले भने रान देऊ लक्ष्मीजीले भने अरे बताउनु बताउनु, अब नारी हट त तपाईँ सबलाई थाहा छ, नारीले हट गरिसकेपछि पुरुषको नि केही लाग्दैन। त भगवानले बताइदिए मेरो एक भक्त छ, विचित्रको भक्त छ, विचित्रको, त्यस कारण मलाई हाँस उठ्यो। त लक्ष्मीजीलाई झन् जिज्ञासा उत्पन्न भयो कि प्रभु म हेर्न चाहन्छु त्यो भक्त कस्तो छ, कस्तो विचित्रको छ। भगवान विष्णुले पहिला त मना गरे, जब लक्ष्मीजीले हट गरिन् त लिएर गए, तर भने कि हेर म देखा पर्दिन, म कतै खाल्टोतिर गब्देरोतिर लुकेर बस्छु, तिमी गएर हेरेर आउन। ठिक, त त्यो एकान्त जंगलमा भगवान विष्णु र लक्ष्मीजी गए, भगवान विष्णु कतै लुके, लक्ष्मीजी गइन्। जब सुन्छिन् त भैँसीको सिंह भनिरहेछ, अरे यो भैँसीको सिंह कसलाई पुकार्दैछ, यो भगवानले त भनेको थियो विष्णुजीले त मेरो भक्त, अरे भैँसीको सिंह कहिलेदेखि यिनको नाम भयो भगवान विष्णुको, आश्चर्य भयो उनलाई, त अझ धेरै जिज्ञासा उत्पन्न भयो, त उनले बोलाए, बोलाइन्, हे हे सुन त कसलाई पुकार्दैछौ तिमी, कसको नाम लिँदैछौ। त एक सुरमा ऊ जपिरहेको थियो, उसलाई आनन्द आइरहेको थियो, जब लक्ष्मीजीले पुकारिन् त उसलाई झोक चल्यो, झोक चल्यो, उसको रस भङ्ग भयो, त उसले आँखा खोलेर हेर्यो, फेरि लक्ष्मीजीले सोधिन् हे कसलाई पुकार्दै थियौ तिमी, त उसले झोकिएर रिसको झोकमा भने तेरो लोग्नीलाई। त लक्ष्मीजी आश्चर्यचकित भएर, अरे यसले त भगवान विष्णुलाई चिन्दो रहेछ, मेरो लोग्नी। त फेरि सोधिन् कहाँ छ त त्यो, मेरो लोग्नीलाई पुकारे कहाँ छ, होला नि नामर त कतै खाल्टोतिर लुकिरहेको। यो जवाब दे त झोकले, रिसको झोकले। त लक्ष्मीजी भागिन् त्यहाँबाट, अरे वास्तवमै विचित्र गरेछ। त भगवान विष्णुलाई आएर भने प्रभु तिम्रो भक्तको पनि अपरम्पार रहेछ लीला मैले जान्न सकेँ। त हेर्नुहोस् भावग्राही जनार्दन, भाव के हो त्यो प्रमुख चीज हो, बाँकी अन्य अन्य के कार्य गर्नुहुन्छ त्यसको कुनै अर्थ छैन। त भाव, त भगवानसँग सम्बन्ध जोड्ने भाव जुन छ पाँच प्रकारका छन्, ध्यान दिनुहोस्। पाँच भावद्वारा हामी भगवानसँग सम्बन्ध बढाउन सक्छौं। ऐश्वर्यलाई याद गरेर सक्दैनौ, यो कुरा विचारमा राख्नु होला। त पाँच भाव के हुन्? एक शान्त भाव, एक दास्य भाव, एक सख्य भाव, वात्सल्य भाव एवं माधुर्य भाव। यी पाँचवटा भावहरू छन् भगवानसँग सम्बन्ध बनाउने, सम्बन्ध गाँस्ने। त थोरै गहिराईमा बुझ्नुहोस्, शान्त भाव माने जस्तै विगतमा हाम्रो देशमा राजतन्त्र थियो र हामीलाई राजाको दर्शन गर्न मन लाग्यो भने जति बेला राजाको सवारी हुन्थ्यो हामी पनि बाई चान्स त्यही बाटोमा थियौँ भने हामी राजाको दर्शन गर्न सक्थ्यौँ, या कुनै समारोहमा राजाको उपस्थिति छ भने हामी त्यहाँबाट टाढाबाट दर्शन गर्न सक्थ्यौँ। यो सम्बन्धलाई शान्त भाव भन्दछन्, यानी कि भगवानलाई शान्त भावले चिन्तन गर्नु, भगवान छन् एक दूरीको सम्बन्ध। त यो जुन सम्बन्ध छ शान्त भाववाला, यसलाई महापुरुषहरूले निकालिदिए, त्यसलाई स्वीकार गरेनन्, बाँकी चार भावलाई मात्र स्वीकार गरे रसिक सन्तहरूले। ध्यान दिनुहोस्, अहिलेसम्म हामीले कर्म काण्ड ज्ञान इत्यादिलाई छोडिसक्यौं, हामी धेरै माथि आइसक्यौं। अब भगवत प्राप्तिको निमित्त जुन पाँचवटा बाटाहरू हुन्, राजमार्गहरू तीमा प्रवेश गरेका छौं, त्यसमा विवेचन गर्दैछौ। यदि हाम्रो यहाँसम्म पनि काम, संसारको कामना एवं मुक्तिको कामना छ भने हामी यसमा प्रवेश गर्न सक्दैनौं। यसमा प्रवेश गर्ने रसिक सन्तहरू भुक्ति मुक्तिलाई त पिचासी समान मान्दछन्। भुक्ति मुक्ति स्पृहायावत पिशाची हृदि वर्तते तावत् भक्ति सुखस्यात्र कथमभ्युदयो भवेत्। भक्ति शास्त्रमा बताइयो, रूप गोस्वामीजीले भक्ति रसामृत सिन्धुमा बताए, जसले मुक्ति एवं भुक्ति, भुक्ति माने यो संसारको भोग, मुक्ति माने भगवानमा गएर लीन हुनु, यी दुवैलाई पिशाची समान मान्दछ र त्याग गर्दछ, त्यो मात्र यहाँ प्रवेश गर्न सक्छ। यदि कसैलाई मुक्ति र भुक्तिको कामना छ भने यहाँ प्रवेश गर्न सक्दैन, सावधान गराएर यहाँभित्र प्रवेश गराए। त पहिलो भाव शान्त भाव, शान्त भावलाई पनि निकृष्ट भाव माने रसिक सन्तहरूले। बाँकी रहे चार भाव, त्यसमा दास्य भाव। दास्य भाव मतलब भगवानलाई स्वामी मानेर, आफूलाई दास मानेर भगवानको भक्ति गर्नु, सेवा गर्नु। अब ध्यान दिनुहोस्, अघि शान्त भावमा राजाको मैले उदाहरण दिए, यदि कुनै जनतालाई, प्रजालाई इच्छा हुन्थ्यो कि म आज राजा साहबको दर्शन गरौं, तर राजाको कतै बाहिर आउने प्रोग्राम छैन भने त्यो व्यक्तिले चाहेर पनि राजाको दर्शन गर्न सक्दैन, दरबारमा छिर्नै दिँदैनन् उसलाई। त्यसपछि दूरीको जुन सम्बन्ध थियो, तर राजाकै यदि कोही दास छ, नौकर छ भने उसलाई अब त्यो दरबारमा छिर्न कसैले रोक्दैन, उसको डेलीको ड्युटी छ दासता गर्नु। यहाँसम्म कि राजाको बेडरूमसम्म जान सक्छ दास, नौकर, स्थिति हेरेर कुन लेभलको नौकर हो। त हेर्नुहोस्, त्यसमा दर्शन त अन्डरस्टुड छ, राजा साहबलाई त्यसै दर्शन हुन्छ, उसको अन्य कार्य पनि हुन्छ, सेवा गर्न पाउँछ नजिकबाट। त यो शान्त भाव भन्दा उच्च भाव, श्रेष्ठ भाव, दास्य भाव। तर संसारको जस्तो दास्य भाव र भगवत क्षेत्रको दास्य भावमा धेरै भिन्नता छ। संसारमा स्वार्थको हुन्छ सम्बन्ध, यही दास्य सम्बन्ध पनि। तपाईँ कतै काम गर्नुहोस्, कसैको दासता गर्नुहोस्, त्यसको मायाले गर्नुहुन्न, पैसाको लागि गर्नुहुन्छ। र काम गर्नेले पनि तपाईँको मायाको लागि गर्दैन कि तपाईँको कामको लागि पैसा दिन्छ, यो स्वार्थ छ, व्यापार छ। तर भगवत क्षेत्रमा त्यस्तो हुँदैन। हनुमानजी दास्य भावले प्रेम गर्थे भगवान रामलाई। त्यहाँ भगवान भन्छन्, एक एकस्य पकारस्य प्राणान् दास्यामि ते कपे। हे हनुमान, तिमीले जुन मेरो सेवा गरेका छौ, यो सब म तिम्रो उपकार सम्झिन्छु, र तिम्रो एक एक सेवा, एक एक उपकारको बदलामा मैले एक एक पटक प्राण दिनुपर्छ। अब प्राण त एउटै छ, एउटा बराबर प्राण दिउँ त बाँकी तिम्रो सेवा बापत म सधैँ ऋणी रहनेछु। यो भगवान आभार व्यक्त गर्छन्। यो विशेषता भगवत क्षेत्रको दासताको। त यो शान्त भावभन्दा उच्च भाव, यो भावद्वारा हामी, अब यसमा ऐश्वर्य इत्यादिको प्रश्नै छैन, केवल भगवान स्वामी हो, म दास हुँ, यो भावले सेवा गर्नु। यो भन्दा पनि उच्च भाव छ सख्य भाव, भगवान मेरो साथी हो, यो भावले। अब साथी, हेर्नुहोस्, राजाको छोरो, राजा एवं प्रजामा पनि दोस्ती हुन सक्छ, खास साथीहरूमा यो सम्बन्ध उच्च छ। तपाईँहरूको घरमा काम गर्ने छ भने ऊ भुइँमा बस्छ, तपाईँ माथि सोफामा बस्नुहुन्छ, तर तपाईँको साथी आयो भने तपाईँको बराबरमा सोफामा बसेर कुरा गर्छ, भुइँमा बस्दैन। अब नौकरले पनि सोचोस् कि म पनि साफसँग सँगै सोफामा बसेर चिया पिउँ, त यो सम्भव छैन। त उच्च भाव, यो भन्दा नजिकको सम्बन्ध सख्य भावमा, जुन वृन्दावनमा तमाम श्री कृष्णले गोप सखाहरूसँग लीला गरे, एक आपसमा जुठो समेत आदान प्रदान हुन्थ्यो। भगवान खेलमा हार्थे त सखाहरू घोडा बनाउँथे भगवानलाई, भगवान विभोर हुन्थे। एक जीवात्मा सखाको घोडा बन्दा, यो सख्य भावको कमाल। यो भन्दा पनि उच्च भाव वात्सल्य भाव। यदि हामी भगवानलाई आफ्नो छोरा छोरी समान प्रेम गर्छौं भने यो सख्य भाव भन्दा श्रेष्ठ भाव छ। यसमा छोरा छोरीले मानेनन् भने चड्कन पनि हान्न पाइन्छ। यशोदा मैयाले एक जीवात्मा भएर परमात्मा भगवानलाई झापडानिन्, तपाईँलाई थाहा छ, तमाम माटो खाएको बहानामा, मक्खन चोरेर खाएको बहानामा, उखलमा बाँधिदिन, उखलमा दाम्लोले बाँधिदिन त भगवानको नाम रह्यो दामोदर, उदरमा, उदरमा नि पे दाम्लोले बाँध्या हुनाले दामोदर।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 5 गते मंगलबार, ईस्वी सम्वत जुलाई 21 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ़ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ़ शुक्ल पक्षको सप्तमी तिथि बिहानमा